0: सकेको राखेका छैनन् के। अस्ति पनि मैले सदनमा केही कुरा बोलेका थिएँ, दुई तिनवटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् छैन। त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेका थिएँ, उहाँबाट सुरु भएको लहर सहित शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्यो सम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, साहित्यले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्या जस्तै गरिकन सुति घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जे होस् ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु भाइ, कोही मान्छे त्यति पीड़ित हुन नपरोन् तर लगाई सिंह जाजरकोटीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छ नि शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि, स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ। त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सहित दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन, तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: यद्यपि भन्दाखेरि चाहिँ सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि,
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु।
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त, त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन, हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ, यो संविधान त च्यान्ज हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिमी यो समाजमा अहिले पनि अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्, तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउण्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भन्दाखेरि छ। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ, होइन यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: त अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौं भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्। तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु। यो मैले सरकारलाई मेरो आग्रह यो छ, सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी लिनुभयो?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रम पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रिय रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि त्यसको आफ्नै दुःख र पीड़ा तपाईँको अभाव तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा संशोधनमा तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि, तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन एउटा म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म होइन, त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिए, मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा होइन, म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो, मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जे होस् बाल्य अवस्थादेखि नै गरेँ कि, यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ, तर कहाँ हो भन्नुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन, त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई, तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला, म पनि त्यही एउटा बच्चा थिएँ होइन जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे, कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे, अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन् तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ, थुप्रै एकदम वृद्ध वृद्धाहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन, उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ, हामीले यो राज्यका लागि केही गर्छौँ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन। थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागेको छ, दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ, मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढ़िराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा छ त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले।
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
0: सरकारको संरचना, सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि, सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफूले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या,
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि सांसदलाई कानून बनाउने हुन् भनेर माथि तम्त्याइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परि गर्नु, यसले त विकास होइन नि त, विनाश गराउँछ। हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन, त्यो हुँदैन थियो नि त। सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नपर्ने हो, आन्दोलनको मोड फरक खाली ढङ्गले अगाडि बढ़िराखेको छ, यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जागरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो, त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
0: धन्यवाद तपाईँलाई पनि।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेषतः संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 26 गते मंगलबार अगस्त 11 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्दशी तिथि।
1: सत्रौं वर्ष प्रवेशको अवसरमा डडेलधुराको रेडियो अमरगढ़ीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन, बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
1: आयोग र समितिप्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमंत्री, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घरेरी स्वामित्व हस्तान्तरण रोकियो।
2: एनपीटीसीलाई 100 MW बिजुली बिक्रीको अनुमति, 16,000 MW विद्युतको पीपीए खुलाउन इपानको माग, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
1: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु, इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी, युक्रेनको ड्रोन आक्रमणमा रूसमा 13 जनाले ज्यान गुमाए।
2: र एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने 20 एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा, गण्डकीमा वितरण खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा बहुराष्ट्रिय कम्पनी मार्फत नेपालमा 200 अर्ब लगानी थप हुने बारेको प्रसंग।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुउद्देश्य बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसमा सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने समेत धारणा राख्नु भएको थियो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियमन स्थिति भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास गर्न सके मात्रै लगानी आउने उहाँको भनाई थियो। त्यही विश्वास निर्माण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ। डाक्टर वाग्लेले यस वर्षको बजेट मार्फत सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारीको दृष्टिले हेर्ने सन्देश दिएको समेत उल्लेख गर्नुभएको थियो। अब सरकारको प्राथमिकता केवल कर संकलन बढ़ाउनु मात्र नभई उत्पादन, लगानी, नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको समेत उहाँले धारणा राख्नु भएको छ।
2: यसैबीच सरकारले कूटनीतिक भेटघाट र छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी मुलुकका राजदूतहरूसँग हिजो छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिएका छन्। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएको छैन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूले बताए। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूतसँग छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गरेको छ। गत चैत 13 गते प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गत 25 चैत 2082 र गत 12 जेठमा काठमाडौँ स्थित राजदूतहरूसँग संयुक्त रूपमा भेटघाट गर्नुभएको थियो। भेटपछि भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गर्नुभएको छ। भारत नेपाल बीचको सुदृढ बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा गहन र फलदायी विचार विमर्श भयो, उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा राजदूत श्रीवास्तवले शाहलाई शुभकामना दिँदै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ। चिनिया राजदूत माओ मिङले पनि द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जानकारी दिनुभएको छ।
1: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनालाई जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालका लागि गन्तव्य भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनुको संख्या उच्च रहेको बताउनुभयो। उत्पादनतर्फ 5,000, कृषि तथा पशुपालनतर्फ 2,000, सेवा र वनतर्फ 1,100 जनाको आवेदन परेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट वेस्ट सेलेक्शन सिस्टममा उत्तीर्ण संख्या केही घटबट हुन सक्ने सो शाखाले जनाएको छ। सो शाखाका अनुसार उत्पादनतर्फ 5,000का लागि 52,121 जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ 2,000का लागि आवेदन माग गरेकोमा 22,051 जनाले आवेदन दिएका छन्। त्यस्तै सेवा र वनतर्फ 1,100 जनाको माग भएकोमा 1,100 जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको हो।
2: नेपालमा सर्पको टोकाई अर्थात सर्पदंशका घटना हुने र मृत्यु बढ़नुमा समयमा नै बिरामीलाई अस्पताल पुर्याउन नसक्ने अवस्था रहेको भन्दै सरोकारवालाहरूले झारफुकमा नलागी तत्काल उपचार केन्द्रमा पठाउन अनुरोध गरेका छन्। विशेष गरी तराई र ग्रामीण क्षेत्रमा हरेक वर्ष हजारौं मानिस प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनहरूका अनुसार नेपालमा वार्षिक 20,000 देखि 37,000सम्म सर्पदंशका घटना हुने गरेका छन् र करिब 1,000 देखि 3,000 भन्दा बढ़ी मानिसको ज्यान लिने गरेको अनुमान गरिएको छ। विज्ञहरूका अनुसार वास्तविक तथ्याङ्क अझै बढ़ी हुन सक्छ किनकि धेरै घटनाहरू अस्पतालसम्म नै पुग्दैनन्। एउटा अध्ययनले करिब 80% बिरामी अस्पताल पुग्नु अघि नै मृत्यु हुने गरेको देखाएको छ। सीआईएनसँग कुराकानी गर्दै सर्प विज्ञ कमल देव कोटाले भन्नुभयो,
4: विश्वमा अहिले 4,000 प्रजातिभन्दा बढ़ी पुगिसकेछन्। 4,200 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 सर्पहरू प्रजातिका सर्पहरू पुगिसकेछन्। जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करत नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने, हेराउने अथवा चुस्ने, जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिने हो। वुमन करेट भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ। यो भनेको सर्पले टोक्न त टोक्यो, यो दुईटा दाँतले चाहिँ डस्यो, तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौं। यो ड्राई बाइट भएको अवस्थामा पनि एन्टिभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी झाँक्रिया गछ भने निको भएको जस्तो देखिनु भयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करतले नै टोकेर ल्याएको, निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन् जुनसुकै फुकाउने ठाउँमा जाउँ कोही न कोही मरेको भेटिन्छ, त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो। विष गएकै अवस्था छ भने आजसम्म एन्टी भेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने।
2: विज्ञहरू भन्छन् सर्पदंशपछि गरिने गलत अभ्यासहरू जस्तै घाउ चुस्ने, बाँध्ने वा झारफुक गर्ने जीवनका लागि झन खतरनाक हुन सक्छ। यसको सट्टा बिरामीलाई शान्त राख्दै सकेसम्म चाँडो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु नै सही उपाय हो। यसैबीच डेढ़ महिनाको अवधिमा जापानीज इन्सेफलाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफलाइटिसबाट संक्रमित भएका थिए। 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ। इन्सेफलाइटिसबाट बच्नको लागि के गर्ने? सीआईएन को प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन
5: लामखुट्टी नटोकोस् भन्नलाई अब हाम्रो शरीर राख्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा, दोस्रो कुरा त खोप नै हो। किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफलाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो। तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा 2005 नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लाएको छैन होला, लायो भने फाटाफाटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो। र
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा परदेशको सिप स्वदेशमा समृद्धिको अभियान।
6: पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्छन् अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा भेद पलम 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो बाबुले।
2: आयोग र समिति प्रति सरकारकै व्यवस्था, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो, एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा आयोग र समिति प्रति सरकारकै व्यवस्था, प्रतिवेदन बुझ्दैनन्, बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोगको समिति गठन भए तर प्रतिवेदन बुझ्नै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रविधि नै दोहोरियो भनेर समाचारमा लेखिएको छ। त्यस्तै दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा PTC लाई 100 मेगावट बिजुली बिक्रीको अनुमति शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमै अर्को खबर प्रकाशित छ। आजदेखि नाइमा मोबिलिटी एक्सपो शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै 7 खुल्यो ताक्लाकोट व्यापार शीर्षकको अर्को खबर छ भने कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै आजको नागरिकको पहिलो पृष्ठमा रंगशालामा पनि राजनीतिक 12 काम नहुँदा चरण क्षेत्र शीर्षकमा खबर छ। गौतम बुद्ध रंगशाला पत्र परेको खबर पनि छ भने कोशी पुरानै बाटोतर्फ जोखिममा 5 शीर्षकमा खबर छ। सप्तकोशीको पश्चिम भंगालले निरन्तर पश्चिमतर्फ कटान गरी पुरानो बाटो फर्किन खोज्दा सुनसरी बराह क्षेत्र नगरपालिका 6 र 9 नम्बर वडाकै उदयपुरको बेलका नगरपालिका 1, 2 र 3 वडा उच्च जोखिममा रहेका छन्। त्यस्तै जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा पनि खबर प्रकाशित छ।
2: गोर्खापत्र दैनिकमा किसानका डिजिटल सल्लाहकार एप शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरदोरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसँग प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। अर्को खबर, प्रतिनिधि सभा बैठक बाढ़ी, पहिरो, ग्यास र मलबारे ध्यानाकर्षण शीर्षकमा खबर छापिएको छ भने चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिएको खबर छापिएको छ। चितवनमा खाना पकाउने एलपी ग्यासको वितरणलाई सहज बनाउन क्लस्टर प्रणाली लागू गरिएको हो। ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएपछि जिल्लालाई पूर्व, पश्चिम र मध्य भाग गरी 3 क्लस्टरमा विभाजन गरेर आलो पालो ग्यास वितरण थालिएको छ र खबरमा उल्लेख गरिएको छ। अर्को खबर, भरिए सेजका प्लट शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको छ भने विदेशबाट फर्किएर गाउँमै कप उद्योग शीर्षकमा घोराईबाट लेखिएको खबर छ। 3 अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। कम क्षमताका आयोजनाको पीपीए गर्ने तयारी शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा पर्खाईमा रहेका 16,000 मेगावाटको पीपीए खुला गर्न इपानको माग शीर्षकमा खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रतिनिधि मण्डलसँग हिजो भएको भेटमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो। अनुकूल मनसूनले लगभग सकियो धान रोपाई, उत्पादन बढ़ने अनुमान शीर्षकमा खौसिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा 70 मिटर ब्याजी फूलकुमारीको आतंक, 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा खबर छापिएको छ। सौरभ यादवले 70 लेख्नु भएको खबर पनि छ। घर जग्गा नै फूलकुमारीले हडपेपछि दिलीपलाल शाहले आत्महत्याको बाटो रोजे, परिवार आफन्तको शरणमा शीर्षकमा खबर छ। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। दोहोरो सुविधा रोक्न सरकारदेखि अख्तियारसम्मका निर्णय र सर्वोच्चका फैसला भएका थिएनन् कार्यान्वयन। भित्री पन्नामा कांग्रेस बैठक, जनताका समस्या र मागमा केन्द्रित, ग्यास बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको आरोप लगाइएको छ। राष्ट्रिय भेलाको तयारीमा इतर पक्ष छ भने तत्कालीन अर्थमन्त्री कार्कीसँग 15 लाख धरोटी माग गरिएको छ। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा शिल्पा कर्णले लेख्नु भएको छ, पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग धरोटी माग गरिएको हो। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप बढ़ेको बारेमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ।
14: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा शक्तिशाली भूकम्प गएपछि कम्तीमा 111 जनाको मृत्यु भएको छ। ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने अधिकार कर्मीहरूले बताएका छन्। स्थानीय समय अनुसार हिजो बिहान 7:34 7.4 म्याग्नेच्युडको भूकम्प गएको थियो। कोलम्बियाको पश्चिम क्षेत्रमा पर्ने चोकु प्रान्तमा केन्द्रबिन्दु रहेको भूकम्प करिब 107 किलोमिटर गहिराईमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। इरानले हर्मुज जलमार्गमा समुद्री जहाजसँग शुल्क लिने जनाएको छ। विदेश मन्त्रालयका अनुसार समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य विषय भएको भन्दै शुल्क लिने तयारी गरेको जनाइएको हो। इरान र ओमन जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउने बारे वार्ता भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा चर्किएको द्वन्दका बीच इरान कुनै पनि हालतमा झुक्न तयार नभएको समेत प्रतिक्रिया दिइएको छ। यता गत साता रूसले गरेको आक्रमणको जवाबमा युक्रेनले ड्रोन आक्रमण गर्दा 13 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।
2: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछाने 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बन्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। क्यानले हिजो सन्दीपको कप्तानीमा 14 सदस्यीय एक दिवसीय टोलीको घोषणा गरेको छ। नेदरल्याण्डसमा भएको विश्वकप लीग दुईमा खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले कप्तानी गुमाउनु परेको हो। सन्दीपले अन्तिम पटक 30 अगस्त 2022 नेपालका लागि कप्तानी गर्नुभएको थियो। 2079 कार्तिकमा रोहित नेपालको कप्तान बन्नुभएको थियो। त्यति बेला पनि रोहितले सन्दीपकै स्थान लिनु भएको थियो। सन्दीपको कप्तानीमा नेपालले 30 अगस्तमा मलेसियामा आयोजना हुने एसीसी प्रिमियर लीगमा प्रतिस्पर्धा गर्नेछ। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय नाम सार्वजनिक गर्नुभएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी लगायतका खेलाड़ीहरू छन् र गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार 30 गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
1: स्याउका लागि मौसमसँगै लगाव र लगानीको महत्व रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब स्याउ खेतीका लागि प्रयोग र सफलताको कुरा। चिसो हावा पानीमा मात्रै हुने स्याउ खेती दाङमा पनि हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराई 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन समेत दिन थालेका छन्।
17: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन
18: 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ। अलिअलि खोलाको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15,000 जति कलम काटेर हामी यहाँ उग्रेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
17: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन
19: 2 वर्ष फल खाएर छाइसक्यौं हामीले, अब यो 3 वर्षमा हिँडिरहेको छ।
17: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
20: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे। मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि हुने जस्तो सबै देखे, मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
17: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ
21: यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो। पलम 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो। हामीले
17: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
22: र यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं।
17: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम, दाङ।
2: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
2: आयोग र समिति प्रति सरकारकै व्यवस्था। कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री। हदबन्दीका कारण 2,000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
1: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति। 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने,
2: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु, इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी, युक्रेनको ड्रोन आक्रमणका कारण रूसमा 13 जनाले ज्यान गुमाए,
1: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने विश्व एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा, गण्डकीमा वितरण र खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
2: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको अभाव र महँगी, जहाँ नियन्त्रणको लागि सरकारले कदम चाल्न नसकेको भनेर आलोचना पनि भइरहेको छ, र अहिलेको सरकार आफ्नै तरिकाले रामराज्य जसरी चलिराखेको पनि कतिपयले सामाजिक सञ्जालदेखि सार्वजनिक सभा समारोहमा भन्ने गरेका छन्। यहाँ एउटा बाटो सड़क देखाइएको छ, सड़कमा एकजना व्यक्ति खाली सिलिण्डर जुरुक माथि उठाएर त्यहाँ केही खुशी भइराखेको अथवा दौड़दै गरेको जस्तो पनि देखिन्छ, र हेर्दाखेरि यो खाली हो कि भरियो ठ्याक्कै यो थाहा हुँदैन, तर ती व्यक्ति खुशी छन्। र प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति माथिपट्टि नजिकै रहेको घरको बारदलीबाट केही भन्दैछन्। तल यस्तो लेखिएको छ, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ त।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: वृद्धि र मध्य पूर्वको युद्धको बेला भारतीय विमानस्थलबाट श्रमिक पठाएका 598 म्यानपावर कम्पनी मध्ये केहीलाई जरिवाना र सचेत गराएको थियो। त्यसपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले यो कार्यवाही फिर्ता गर्न भन्दै 15 दिने अल्टिमेटम दिएको थियो। यसबीचमा सरकारले माग अनुसार कार्यवाही फिर्ता नलिएको भन्दै संघले साउन 22 गतेदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने काम नै स्थगित गर्ने घोषणा गर्यो। संघले वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण हुने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, गन्तव्य देशतर्फको हवाई भाड़ा घटाउनुपर्ने र कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका 15 बुँदे माग अघि सारेको छ। यसैगरी हाललाई नयाँ म्यानपावर इजाजत पत्र दिन रोक्ने र भविष्यमा हरेक 5 वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ। संघले वर्तमान अवस्थालाई शून्य समय भन्दै नीतिगत सुधार नरोकिएसम्म श्रमिक पठाउने काम नरोकिने र सुधारपछि मात्र पूर्ण काममा फर्किने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्ब सम्बोधन गर्न मन्त्रालयलाई आग्रह गरेको छ। यता विभागले अनुमति नलिई भारतबाट उडान गरेका 39 म्यानपावर कम्पनीलाई थप जरिवाना गरेको र हवाई टिकट विवरण नबुझाएका थप कम्पनीलाई स्पष्टीकरण माग गरेको देखिन्छ, जसले कार्यवाही रोकिनुको सट्टा अझ बढ्दै गएको संकेत गर्छ। श्रम मन्त्री रामजी यादवले भने वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधार कार्यक्रम अघि बढ़ाइरहेको बताउँदै आउनुभएको छ, तर व्यवसायीले मानेका छैनन्। यसरी सरकार र व्यवसाय पक्ष दुवैले आआफ्नै तर्क अघि सारेको यो विवादले वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका युवा, पहिले नै ऋण वा जग्गा बेचेर पैसा तिरिसकेका श्रमिक तथा देशको रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। आजको देश परदेशमा हामी सरकार र म्यानपावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गर्छौ। पहिले सरकार र म्यानपावर व्यवसाय बीच पछिल्लो समय देखिएको विवाद र त्यसको कारणबाट कुराकानी शुरू गरौ।
5: हामीले हिजो के बुझ्थ्यौं भनेदेखि राज्य अस्थिर भयो भनेदेखि चाहिँ यस्ता खालका विषयले प्रशय पाउँछन्, सलबलाउँछन् भन्ने पनि लाग्थ्यो। र खास चाहिँ के हो त भन्दा अस्थिर हुँदाखेरि नै सबैभन्दा बढी एकाधिकार जन्य विषयहरूले प्रवेश पाउने हुन्। तर अहिले त सरकार स्थिर छ, सरकार स्थिर भएको कारणले जनअपेक्षा पनि बढ़ी छन् र वैदेशिक रोजगार व्यवसायीले पनि लामो समयदेखि चलाएको जुन बहस छ, पेशागत सम्मानको बहस, त्यो पेशागत सम्मानको बहसका निम्ति हामीले चाहिने जुन आवाजहरू उठाउँदै आएका हौं, ती आवाज उठाउने कुरामा अब स्थिर सरकार भएको कारणले सम्भवतः यो बहसले चाहिँ स्थान पाउँछ भन्ने पाटोमा हामी थियौं। तर अब कतिपय अवस्थामा चाहिँ अहिले कस्तो छ भन्दाखेरि विषय सुनिएको पनि छ, सुन्न चाहिँ, तर यही बेला विभिन्न श्रमिक लक्षित, श्रमिकलाई आर्थिक भार पार्ने खालका विषयहरू प्रवेश गर्दै गर्दाखेरि चाहिँ बडा गम्भीर चिन्ता पनि व्यक्त गर्ने बेला देखिएको छ। हरेक हिसाबले चाहिँ व्यक्तिहरूले सबैभन्दा बढी सेवाग्राहीको भीड़ लाग्ने ठाउँमा, सबैभन्दा बढी सेवाग्राहीले सेवा लिने ठाउँमा चाहिँ कसरी त्यहाँ त्यसैलाई चाहिँ एउटा चंगुलमा पारेर पैसा कमाउन सकिन्छ भन्ने बाटो अवलम्बन गर्दा चाहिँ अलि बढी चिन्ताको विषय यहाँ देखिन्छ। अब श्रम गन्तव्य मुलुकहरूमा भएका केही स्वार्थ समूहले तत्कालीन त्यहाँका शक्ति केन्द्रलाई चाहिँ प्रभावमा पारेर

0: यहाँ नेपालमा पनि यहाँको शक्ति केन्द्रलाई प्रभावमा पारेर यस्ता खालका एकाधिकारजन्य विषयले प्रवेश पाएको छ सधैँभरि र श्रमिक लक्षित एकाधिकारहरू हुनुहुँदैन भन्ने नै विषय हो यहाँले अघि जुन कुरा उठाउनुभयो यो साउदी अरेबिया जाने श्रमिकको विषयलाई लिएर यस्ता धेरै कुराहरू छन् अहिले मलेसियाकै पनि चाहिँ मलेसियाकै पनि सम्पूर्ण श्रम आप्रवासन प्रक्रियालाई नै एकाधिकार गर्ने भन्ने विषयहरू पनि आइरहेका छन् र हामीले त सरकारलाई अहिले नयाँ सरकार अब नयाँ सरकारको नेतृत्व गरिरहनुभएका चाहिँ मान्यज्यूहरू पनि नयाँ भएको कारणले कतिपय यी पहिल्यैदेखि चाहिँ पलाठी मारेर भन्छौँ हामी शुद्ध नेपाली शब्दमा पलाठी मारेर जडा गाडेर बसेका चिजहरू यसको चाहिँ पूर्ण अध्ययन गरेर यसका चाहिँ नकारात्मक र सकारात्मक पक्षलाई चाहिँ राम्रोसँगले केलाएर निर्णायक भूमिका खेल्नुपर्छ आजको सरकारले भन्ने हो। त्यसो भएको हुनाले यो चाहिँ अहिले सरकारले सुन्ने अथवा नसुन्ने भन्ने भन्दा पनि सुशासनको कुरा सरकारको प्राथमिकतामा छ। सुशासनसँग वैदेशिक रोजगार आज यहाँले मलाई सोध्दै गर्दा वैदेशिक रोजगार व्यवसायी संघले हाम्रा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अब संस्थागत सुशासनतर्फ प्रवेश गर्नुहोस् है भनेर भनिसकेको अवस्था छ सरकारलाई सरकारकै चाहिँ स्पीडलाई समातेर तर सँगसँगै हामीले नीतिगत सुधार पनि चाहेको हो। यी विषयहरू हामी बुझाइरहेका छौं र सरकारले बुझ्नु पनि पर्छ।
1: यो पछिल्लो समयमा त सरकारले मेन पावर व्यवसायहरूलाई कम्पनीहरूलाई कार्यवाही गर्न थालिसकेपछि यस्ता घटनाहरू मर्न थाले भन्ने कुराहरू पनि सुनिन्छ नि
0: होइन? अब यस्तो छ हेर्नुहोस् सरकार अथवा चाहिँ नियमनकारी निकायले कार्यवाहीको दायरालाई अगाडि बढाउनु एउटा पाटो होला तर त्यो कार्यवाहीको दायरालाई अगाडि बढाउनु दण्ड सजायको दायरालाई अगाडि बढाउनुभन्दा पहिला भएका नीतिगत त्रुटिलाई सुधार गर्नतर्फ चाहिँ लाग्नुपर्छ। पहिलो प्राथमिकतामा त्यो विषय राख्नुपर्छ। नीतिगत त्रुटि छन् यो क्षेत्रमा यो क्षेत्रलाई चाहिँ विकृतियुक्त बनाउनका निम्ति ठूलो के अरे चाहिँ नीतिगत त्रुटि भएको छ। 72 सालमा भयो 75 सालमा भयो यी भएका नीतिगत त्रुटिलाई चाहिँ पहिला सुधारौं। नीतिगत त्रुटिलाई सुधारेर अनि चाहिँ व्यवसायीलाई सेवाग्राहीलाई चाहिँ अक्षरशः कानूनको पालना गर्न लगाउं भन्ने हाम्रो प्रस्ताव रह्यो सधैँ। तर पछिल्लो समय सरकारले अथवा नियमनकारी निकायले खास गरेर वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने नियमनकारी निकाय भनेको चाहिँ वैदेशिक रोजगार विभाग नै हो र वैदेशिक रोजगार विभागले पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ आफ्ना कार्यहरू अगाडि बढ़ाएको छ। तर हाम्रो चिन्ता कहाँनिर हो भने हामीले के भन्यौं भने के भनिआएको हो लामो समयदेखि भने पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गर्नतर्फ लगाउं। अहिले नै पुरानो स्थितिविधिमा रहेर पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन। त्यसो भएको हुनाले यदि तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौं भनेर हामीले भनेका छौं सरकारलाई। र वास्तविकता पनि त्यही हो किनभने असम्मानित भएर सधैँभरि त्रासमा बसेर कानूनका त्रुटि ऐनका त्रुटिकै कारणले गर्दाखेरि चाहिँ व्यवसाय सञ्चालनमा बाधा अवरोध आइरहेका विषयलाई हामीले उठाइरहँदाखेरि त्यसको त्यो विषयको सम्बोधन हुँदैन भने त असम्मानित भएर त्रासमा बसेर व्यवसाय सञ्चालन गरिरहनु उपयुक्त हो जस्तो लाग्दैन। त्यसकारणले पनि हामीले केही समय यसलाई अहिले तत्काललाई चाहिँ शून्य समय मानेरै सरकारलाई पनि सघाउँ, नीतिगत सुधारका निम्ति सरकारलाई पनि सघाउँ र उपयुक्त नीति सर्वपक्षीय र सर्वस्वीकार्य नीति आइसकेपछि चाहिँ पुनर्ताजगीका साथ फेरि व्यवसायमा फर्कौंला भन्ने संकल्पसहित अहिले चाहिँ हामीले तत्काललाई श्रमिकहरू पठाउन बन्द गर्छौं भनेका छौं।
1: यसमा सर जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कार्यवाहीमा पर्नु भएको छ यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने
0: यसलाई एकदमै निष्पक्ष ताका साथ मैले मेरो अभिव्यक्ति दिनुपर्दा चाहिँ के हो भने कानून ऐनलाई हेर्दाखेरि केही त्रुटिहरू भएको छ तर वैदेशिक रोजगार व्यवसाय त्यस्तो खालको व्यवसाय हो त्यस्तो पेसा हो जुन पेसा चाहिँ सम्पूर्ण रूपमा मानवीय संवेदनशीलतासँग जोडिन्छ। मानवीय संवेदनशीलतासँग जोडिएको पेसा भएको कारणले त्यो संवेदनशीलतासँग भावना जोडिन्छ, भावनासँग व्यावहारिकता जोडिन्छ। यो कार्यवाहीको संख्या जुन चाहिँ विभागले बढ़ायो जुन संख्या देखायो त्यसको एउटा पृष्ठभूमि कस्तो हो भन्दाखेरि 2024 तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ ट्याक्सीवे निर्माणको चरणमा थियो. त्यति बेला हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल 10 घण्टा मात्रै अपरेशनमा थियो. 10 घण्टा मात्रै अपरेशनमा भएको विमानस्थलले चापलाई धान्न सकेन. तत्कालीन अवस्थामा यो कस्तो रहेछ भन्दाखेरि निजी क्षेत्रलाई अथवा व्यवसायीलाई चाहिँ के हो भने को सरकारमा छ त्यसले मायने राख्दैन, सरकारको निर्णय फलो गर्नुपर्छ भन्ने हुन्छ. त्यो तत्कालीन अवस्थामा त्यो चापलाई व्यवस्थापन गर्नका निम्ति चाहिँ कन्सर्न 3 मिनिस्ट्री, त्यो तत्कालीन अवस्थामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयका मन्त्री स्तरीय बैठक छलफलबाट चाहिँ ल अहिले चाहिँ भारतका विमानस्थलहरू प्रयोग गरेर श्रमिकहरूलाई जाने बाटो खोलिदेऊ भनेर निर्णय भएको छ. र त्यो निर्णयलाई आधार मानेर भारतमा भएको नेपालको दूतावासले तत्कालीन अवस्थामा त्योभन्दा अगाडि एनओसी अनिवार्य थियो, नो अब्जेक्सन लेटर चाहिँ दिनुपर्थ्यो दूतावासले, अनि मात्रै हाम्रा श्रमिकहरू त्यहाँका एयरपोर्ट प्रयोग गरेर उड्न पाउने व्यवस्था थियो. तर त्यो विशेष परिस्थितिमा चाहिँ ल अहिले चाहिँ नो अब्जेक्सन लेटर बिना नै श्रम स्वीकृति लिएर सरकारको सम्पूर्ण मापदण्ड पूरा गरेर आएका श्रमिकहरूको हकमा चाहिँ जाने वातावरण बनाइदिउँ भनेर उहाँहरूले निर्णय गर्नुभयो. दूतावासले त्यही सूचना जारी गर्यो अनि चाहिँ श्रमिकहरू त्यहाँबाट हामीले पठाउन थालेका थियौं. श्रमिकहरू त्यहाँबाट पठाउन थाल्यौं, त्यसले निरन्तरता पायो. अब विशेष परिस्थिति चाहिँ सहज भइसकेपछि सरकारले पुनः एनओसी चाहिँ लागू गर्नुपर्थ्यो, पुरानै अवस्थामा फर्किनु पर्थ्यो, अथवा नियमनकारी निकायले ल अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ के अरे धावन मार्ग चाहिँ सहज परिस्थितिमा फर्केको छ, त्यस कारणले गर्दाखेरि अब ऐनको तत्त दफालाई समातेर के अरे दफाले गरेको व्यवस्थालाई हेरेर तपाईँहरूले यहीँको एयरपोर्टबाट पठाउनुहोस् भन्ने सूचना जारी गरिनुपर्थ्यो. त्यो पनि भएन, यी दुईटै कुरा भएनन्. र दुईटै कुरा नभइसकेपछि एउटा विषय त्यसले जन्मायो. दोस्रो कुरा चाहिँ के हो त भन्दा भारतबाट हाम्रा श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर र नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर चाहिँ अत्याधिक मात्रामा फरक आयो. जस्तो बागडुगुराबाट युएई जाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई जाने डिस्टान्स उत्तिकै लगभग, त्यो एयरबसमा चाहिँ प्रयोग हुने भनौ न के अरे चाहिँ कर्मचारीहरू उत्तिकै, ग्राउन्ड ह्यान्डलिङको कस्ट उत्तिकै, होइन फ्युल खर्च पनि उत्तिकै आउँछ होला सेम डिस्टान्स भइसकेपछि. तर त्यहाँबाट चाहिँ 21,000 नेपाली रूपियाँमा श्रमिकहरू युएई पुगेको अवस्था, अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ 65,000 रूपियाँ परिरहेको अवस्था. त्यसो भएको कारणले गर्दाखेरि त्यो श्रमिकलाई चाहिँ अत्याधिक आर्थिक भार पनि नपरोस् भन्ने हिसाबले एउटा, र दोस्रो चाहिँ रोजगारदाता मुलुकका रोजगारदाताहरूले पनि तीनै डेस्टिनेशनहरूको टिकट पठाइदिएको कारणले गर्दाखेरि त्यसले नियमितता पायो, निरन्तरता पायो. तर सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी चाहिँ निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो एउटा. दोस्रो विषय चाहिँ योभन्दा अघिल्लो आर्थिक वर्षले के व्यवस्था गर्यो, आर्थिक वर्षको बजेट भाषणले के व्यवस्था गर्यो भनेदेखि हवाई यात्रुलाई चाहिँ प्रति टिकट 13% भ्याटको चाहिँ व्यवस्था गर्यो. ठिक छ, आउने जाने पर्यटकहरूका लागि, घुम्न जानेहरूका लागि त्यो स्वाभाविक होला. तर यत्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ. त्यो कमसेकम त्यो 13% भ्याट छुट गरिदिउँ, हाम्रो पनि श्रमिकप्रति दायित्व छ, श्रमिकमाथि दायित्व छ. श्रमिक श्रम गर्न जाने श्रमिकलाई 13% अतिरिक्त भ्याट टिकटमा लगाउनु यो पनि न्यायिक होइन होला. त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु यो न्यायोचित भएन भन्ने हाम्रो तर्क हो र वास्तविकता पनि यही हो. किनभने राज्यले त समग्र विषयलाई हेर्ने हो, तर कार्य प्रगति देखाउनका निम्ति अथवा चाहिँ कार्यवाहीको दायरा बढाउन मैले के अरे चाहिँ मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ यो इतिहासबाट हामी बुझेका छौं. त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई.
1: यो जुन भर्खरै केही समय अगाडि तपाईँले शून्य समयको प्रसंग जोड्नु भएको थियो, यो शून्य समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
0: यो शून्य समयको व्यावहारिक अर्थ के हो भन्नुहुन्छ भने हामीले मैले अघि पनि भने हामीले नीतिगत सुधारका माध्यमबाट यो वैदेशिक रोजगार क्षेत्र चाहिँ के हो भने 48 सालदेखि आजसम्म स्थिर भएर सम्मानित पेसाको रूपमा स्थापित हुन सकेन. यो धमिलिएको अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई सङ्लो बनाउनका निम्ति, यसलाई थितेर भिधिमा ल्याउनको निम्ति, यो पेसालाई सम्मानित बनाउनका निम्ति हामीले सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्छ. नीतिगत सुधारका माध्यमबाट श्रमिकहरूको हकहितलाई संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गरौं र उत्तरदायी सरकारको चाहिँ परिकल्पना गरौं भन्ने उद्देश्य हो यसको व्यावहारिक विषय. अहिले तत्काललाई शून्य समय मान्नुको पछाडि कारण के हो त भन्दा सरकारले अक्षरशः कानूनको पालना गराउँछु भनिरहँदा र त्यही अनुसारका गतिविधिहरू अगाडि बढ़ाइरहँदा हामी अहिले कोही अवस्थामा कानूनको अक्षरशः पालना गर्ने ठाउँमा छैनौं. नीतिगत सुधार गरौं, त्यो नीतिगत सुधारका निम्ति हामी सरकारलाई चाहिँ सघाउँछौ. हामीले हाम्रा व्यावहारिक पक्षका कुराहरू होलान्, हाम्रा अनुभवका कुराहरू होलान्, ती अनुभवको कुराहरू शेयर गर्छौं. त्यसपछि चाहिँ नि त्रुटियुक्त नीतिलाई सुधार गरौं र कानूनको अक्षरशः पालना गर्नतर्फ लागौं भनेर हिजोदेखि हामीले प्रस्ताव गरेको हो. अब त्यो प्रस्तावलाई चाहिँ अब 72 सालदेखि यो चलिआएको बहस हो. यो त अहिलेको सरकारसँग आज अथवा हिजो मात्रै हामीले उठान गरेको विषय त होइन. त्यसो भएको हुनाले अहिले चाहिँ बरु 10 दिन लाग्ला, 15 दिन लाग्ला, 20 दिन लाग्ला. हामीले 20 दिन गरेको त्यागले अथवा श्रमिकहरू 20 दिन श्रमिकहरू वैदेशिक रोजगारमा जान नपाउँदा यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं. श्रमिकहरूलाई पनि सम्झाउ, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्. यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधान हुने कुरा हो. खास चाहिँ कति लामो जान्छ भन्ने कुरा यहाँले चाहिँ जुन भन्नुभएको छ 2 दिनमा यो विषय समाधान हुन्छ राज्यले चाहने हो भने. अब राज्यले नचाहने हो भने यो लम्बिएर जान्छ. किन? मैले अघि पनि भने कानूनको अक्षरशः पालना गर्ने ठाउँमा हामी छैनौं. कारण नीतिगत त्रुटि. नीतिगत त्रुटिको मुख्य नीतिगत त्रुटि चाहिँ के हो त भन्दा 2072 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको चाहिँ नीति सबैभन्दा ठूलो त्रुटियुक्त नीति हो. हामीले स्पष्ट रूपमा चाहिँ आम जनतालाई भन्नुपर्छ, सरकारलाई भन्नुपर्छ कि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू 5-7% श्रमिक चाहिँ कम्प्लिटली इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत वैदेशिक रोजगार के अरे विदेशमा भएका ती रोजगारदाता संस्थाहरूले कम्प्लिटली खर्च बेहोरेर लाने अवस्था छ. त्यसरी गइराख्नु भएको छ श्रमिकहरू 5-7% त्यो सेवा उपभोग गर्नु भएको छ. त्यो सेवा ल्याउने अथवा त्यो व्यवस्था गर्ने पनि वैदेशिक रोजगार व्यवसाय नै हुन्. 5-7% यहाँले देख्नु भएको होला 200 माग आयो भने 5,000 लाम लागेको मीडियामा यत्र तत्र चाहिँ सर्वत्र हामीले देखिरहेका छौं होइन. अब त्यो व्यवस्था पनि हामीले गर्यौं. 10% श्रमिक लगभग हामीले के भनिरहेका छौं भन्दा फ्री भिसा फ्री टिकट अन्तर्गत जानुभएको छ. बाँकी 85% श्रमिक चाहिँ कस्तो अवस्था छ भन्दाखेरि यसमा अझ अलि बढी डिक्लेयरफाई गर्दाखेरि चाहिँ 35% श्रमिकहरू चाहिँ त्यो रोजगारदाताको परख गरेर यतिको रोजगारदाता कहाँ हामी जाँदाखेरि चाहिँ हामीलाई ठिक हुन्छ भन्ने इच्छा जाहेर गर्नुभयो र टिकट काटेर जान्छु भन्नुभयो भने टिकट काटेर गइरहेको अवस्था हो अहिलेको. र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने, गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ. हामी वैदेशिक रोजगार व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन संख्या छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं. दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं, यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं. त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानूनी व्यवस्था छ. त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो. त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भनिदिनुपर्छ सरकारले. अहिले त कस्तो भाष्य निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो. हामीले उहाँसँग पैसा लियौं, इन्सुरेन्स कम्पनीलाई तिर्दियौं, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई तिर्दियौं, कल्याणकारी कोषको चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दियौं हामीले होइन. त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अभिमुखीकरण तालिमका खर्चका कुराहरू छन्, अझ यूएई जाने श्रमिकका लागि त यो चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ. यो यी सबै श्रमिकले चाहिँ बिहोर्नुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्यलाई चिर्नु जरूरी छ. त्यसले चाहिँ राज्यले नै एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो शीर्षक चाहिँ श्रमिकले तिर्नुपर्ने रकम हो. यो चाहिँ वैदेशिक रोजगार व्यवसायले तपाईँहरूसँग लिए फेसिलिट गरिदिए तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि त जिम्मेवारी हो नि. र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौ भनेर 72 सालदेखि नै हामी भनिआयौं. त्यो 72 सालमा आएको निर्णय पनि के थियो तीन महीने परीक्षण काल को निम्ति आयोग निर्णय थियो खास भन्ने कस्तो राज्य में छौं हामी भनेदेखि 72 साल में परीक्षण काल को निम्ति आएको निर्णय को वैधानिकता नहेरिकन त्यो निर्णय वैधानिक भएकै छैन हामी यसमा स्पष्ट छौं तर पपुलिस्टिक निर्णय भयो भन्दैमा वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायका पनि आफ्नै खर्च शीर्षकहरू छन् बजार प्रबन्धन का निम्ति अंतरराष्ट्रीय बजार प्रबन्धन का निम्ति ठाउँ में जानु पर्ने हामी प्लेन जडेर जानु पर्छ त्यो ठाउँमा बस्नु पर्छ मार्केटिंग का कष्टहरू छन् माग ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनु पर्छ इन्टरभ्यू गराउँदाखेरि त्यतिकै खर्च छ ट्रेड टेस्ट का खर्चहरू छन् सबैभन्दा ठूलो अझ त्यो भन्दा बढी त के हो भन्दा कार्यालय सञ्चालन का खर्चहरू छन् त्यसो भएको हुनाले हामीले 10,000 मा काम गर्न सक्ने वातावरण छैन यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कम से कम राज्य वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईहरुले लिने सेवा शुल्क यो हो यो भन्दा बाहेक का सेवा शुल्क के रे यो भन्दा बाहेक कानून भन्दा दायाँ बायाँ तपाईहरुले गर्नुभयो भनेदेखि तपाईहरुलाई चाहिँ अब त्यसपछि चाहिँ हामी डण्डा चलाउँछौं कानूनको अक्षरशः पालना गराउँछौं भन्ने तर्फ जानु पर्ने यी नमिलेका विषयहरुको के रे तादम्यता मिलाउने जिम्मेवारी सरकारको हो हामी व्यवसायिक संघमा भएका कारणले हामी त्यसमा चाहिँ सहयोगीको भूमिका खेल्छौं ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ जुन यो आप्रवासनको चक्र यो श्रम आप्रवासनको चक्रलाई चाहिँ आद्यपान्त बुझेर सरकारले नीतिगत निर्णयमा चाहिँ तदारुकता देखाउनु पर्यो त्यसो भयो भने हामीले परिकल्पना गरेको श्रमिकको सुरक्षासँग रिलेटेड विषय श्रमिकको हकित संरक्षणसँग रिलेटेड विषय श्रमिकलाई अत्याधिक आर्थिक भार पर्यो भन्ने खालका विषयहरूको निराकरणतर्फ जान सक्छौं तपाई हामीले यदि यो हुन सक्यो भने दुई तीन महिनामै यसको चाहिँ नि सकारात्मक रिजल्ट देख्न थाल्छौं हामीले सरकारलाई भनेको विषय नै हो
1: यसमा पनि सर जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिग छ आफ्नो निर्णयमा अडिग छ र कम्पनीहरूले पनि अब श्रमिक पठाउन अब कहिलेसम्म हुन्छ सरकारले अलि सहज वातावरण नबनाएसम्म यो निरन्तर रहने होला के हो के हो त्यो प्रक्रियाको बारेमा कुराकानी पनि भइहाल्छ पक्कै पनि र मार्च चाहिँ अन्तिममा गएर श्रमिकहरूले नै पर्ने देखिन्छ यसको विषयमा समाधानको विषयमा हामीले सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौँ कि छैनौं
0: हामीले केही समय अगाडि वैदेशिक व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौं त्यो व्यवसाय भेलाको दिन हामीले के भन्यौं सरकारलाई भने हामी 15 दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौं तपाईहरूले अलि चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौं अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय परराष्ट्र मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई होइन तर चिन्ता कहाँनिर रह्यो भन्दाखेरि त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौं त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला होइन प्रक्रिया पुर्याउनका निम्ति 3-4 महिना लाग्ला त्यो क्याबिनेट जानु पर्यो सदनमा जानु पर्यो अपर हाउसमा जानु पर्यो राष्ट्रपति कहाँ जानु यसका विधिवत रूपमा यसको समय लाग्ने सम्भावना छ तर सेवा शुल्क निर्धारणको विषय भनेको चाहिँ सिम्पल्ली राज्यले मैले अघि पनि भने राज्यले इच्छाशक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 दफा 24 टेकेर मन्त्री स्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो यदि मन्त्री स्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर आउँदा पनि हुने विषय देखिन्छ त्यो कानूनले के अरे ऐनले पर्याप्त आधार दिएको छ त्यहाँ त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मार्न पर्ने विषयमा हामी चिन्तित हुने हो भने चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय दुई दिनमा सुझिन्छ हामीले शुक्रबार निर्णय गर्यौं शनिबार र आइतबार विदा भयो आज सोमबार को विषय भयो होइन अब चाहिँ नि राज्यसँग बस्ने भने मंगलबार बुधबारमा त यो विषय टुङ्गिन्छ दुई तीन दिनले त्यत्रो ठूलो खासै असर चाहिँ नै पार्दैन तर अब वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा गए भन्ने खालको भाष्य पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेका छौँ. यो त हामीले शून्य समय मानेको हो. हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको एउटा टेबलमा बसौं. पन्ध्रवटा बुँदामा हामीले माग मागेका छौं. त्यो पन्ध्र बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिने कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ, र के अन्य जुन व्यावहारिक बुँदाहरू छन्, जस्तो हामीले चाहिँ हवाई भाडादर न्यूनीकरणको विषय गरेका छौं, अन्तर्राष्ट्रिय विमानस्थल यो भैरवा र पोखरालाई चाहिँ नियमित गरौं, त्यहाँ उडानहरू भरौं, होइन, भारतबाट जान चाहिँ रोक्ने, अनि यहाँ हाम्रो के अरे चाहिँ हवाई भाडादर न्यूनीकरणमा चाहिँ हामीले पहलै नगर्ने हो भने फेरि त्यसले पनि चाहिँ श्रमिकलाई नै मार पार्ने हो. यहाँ त श्रमिकलाई मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन्. यहाँ हामी अलिकति खुलस्त हुनुपर्ने कुरा के छ भने बन्दले मात्रै श्रमिक मार परेका होइनन्. श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्. त्यो पनि त श्रमिकलाई परेको मारै हो, होइन. यसको न्यूनीकरणका निम्ति हामीले चाहिँ आवाज उठाइरहेका छौं. जुन अरू सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं. हाम्रो पनि श्रमिक, आम श्रमिक दाजुभाइलाई दिदीबहिनीलाई के एउटा अनुरोध हो भनेदेखि, यो 2-3 दिन 10 दिन 15 दिन गरेको हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं. यो 10-15 दिन चाहिँ वैदेशिक बजारमा जान नपाउँदैमा केही पनि बिग्रिँदैन. त्यसो भएको कारणले गर्दाखेरि आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले भनेको के हो त भन्दा, यो गलत तरिकाले समाजलाई बुझाइएको विषय हो. 72 सालदेखि समाजले गलत तरिकाले वैदेशिक रोजगारलाई बुझेको छ. वैदेशिक रोजगारको आवश्यकतालाई पनि बुझ्नु जरूरी छ. हाम्रो आन्तरिक रोजगारको अवस्था कस्तो छ त्यसलाई पनि बुझ्नु जरूरी छ. बेरोजगार जनसंख्या हाम्रो देशमा कति छ, प्रति वर्ष चाहिँ कति जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन्, त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ, यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरूरी छ. या अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रामा गालीहरू आएको पाइन्छ, गालियाहरू आएको देखिन्छ. तर यो गाली 2-3 महिनापछि हामीले जुन विषय सरकारसँग राखेका छौं त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ. मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने, आज वैदेशिक रोजगार व्यवसायी संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन्, त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेशा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेशा व्यवसाय गर्ने वातावरण चाहिने भइदियो हुन्थ्यो भन्ने ठाउँमा छन्. हिजोको अवस्थामा छैनन् वैदेशिक रोजगार व्यवसायीहरू. हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊं भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं. मैले पटक पटक भन्ने गरेको छु, मैले 20 वर्ष लगानी गरेर, पैसाको लगानी गरेर, समयको लगानी गरेर चाहिँ के अरे अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेर, आन्तरिक सम्बन्धहरू स्थापित गरेर खड़ा गरेको सानो एम्पायर म अब रिटायर हुन लागे, छोरो तिमी सम्हालाई भनेर दिने अवस्था दिने खालको चाहिँ सम्मानित पेसा बन्न सकेन. यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषय, त्यो एउटा प्रश्नको विषय होला. तर आज हामी त्यो तहको बहस गर्न तयार छौं. त्यसकारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो. यो अहिले श्रमिक चाहिँ 10-15 दिन को विषयलाई लिएर श्रमिकहरू मारमा पर्ने भए भन्ने भाष्य पनि हामी निर्माण नगरौं. यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 वटा बुँदा राम्रोसँगले अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यावसायिक हितको कुरा जोडिएको होला, तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौं.
1: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690. 6696।
2: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो म्यान पावर कम्पनीलाई चाहिँ सम्मानको पेसा व्यवसायमा चाहिँ हामीले परिणत गर्न खोजेका हो भन्ने तपाईँले प्रश्न पार्नुभयो र सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसले चाहिँ पछिका लागि दीर्घकालीन रूपमा चाहिँ श्रमिकहरूको भनौँ अब सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भनौँ ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति सहज होस् भन्ने हाम्रो उद्देश्य रहेको छ भन्ने कुरा तपाईँले प्रश्न पार्नु भएको छ। यसमा पनि जुन कार्यवाहीमा परेका जति पनि इजाजत पत्रवालाहरूको कार्यवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
3: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भन्यौं भनिआएका छौं हामीले। के हो त भन्दा कुनै दिन यही सरकारको नेपाल सरकारकै होइन कसले सञ्चालन गरेको थियो सरकार अथवा सत्तामा को थियो त्योसँग हामीलाई हामी निजी क्षेत्रलाई त्यसले खासै ठूलो महत्व राख्दैन। हामी पेसा व्यवसाय सञ्चालन गरेका व्यवसायी हौं। त्यही नेपाल सरकारले कुनै दिन यस्तो निर्णय गर्छ कि विशेष परिस्थिति भयो यो विशेष परिस्थितिका कारणले गर्दाखेरि चाहिँ यो यो खालको निर्णय गरौं है भन्छ। हामी त्यो निर्णय मान्छौं। समय परिवर्तन हुन्छ, दुई वर्ष बित्छ, दुई वर्ष बित्दाखेरि फेरि अर्को सरकार आउँछ, अर्को सरकार ए यहाँ त गलत भएको रहेछ है। यो कस्तो खालको चाहिँ प्रतिशोधपूर्ण सोच हो? त्यो विधि स्थापित किन भयो भन्ने कुराको जड चाहिँ पहिला खोज्नुपर्छ। सरकार सञ्चालनमा रहेका ब्युरोक्रेसी, नेपालका ब्युरोक्रेसी, स्थायी सरकार भनौँ न, स्थायी सरकार, अस्थायी सरकार, सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ, किन यसो भयो, यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कारवाहीको कुरा अगाडि बढाउने हो। त त्यो त न्यायोचित भएन, किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं, अर्को सरकार आयो कारवाही गर्नतर्फ उद्धत भयो, यो नै चाहिँ विषय पाच्य भएन, यो न्यायोचित भएन। होला कानूनको एउटा चाहिँ उपदफा के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो, कुनै अर्को देशको चाहिँ पोर्ट प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ। तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन। के भन्थ्यो भन्दा ती तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मान्थ्यो क्या त्यति बेला। त्यो तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नै मानिसकेपछि त्यो कानूनको उपदफा ओझेलमा पर्यो। त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौं।
2: हजुर, अनि यो अर्को प्रसङ्ग भनेको जुन नयाँ म्यान पावर लाइसेन्स चाहिँ रोक्नुपर्ने माग गर्नुभएको छ नि, यो माग चाहिँ किन राख्नुभयो?
3: हेर्नुहोस् अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपल्ट दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ। एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित त बनाउला तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो। किनभने हाम्रो जनसङ्ख्या कति अनि हामीले दिएको लाइसेन्स कति, हेर्नुहोस् है, हामीले दिएको इजाजत कति र हाम्रो जनसङ्ख्या कति, कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ। जस्तो अमेरिकाका कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठूलो देशमा त्यस्ता ठूला सिटीहरूमा पनि के हेर्छौँ भन्दाखेरि यो क्षेत्र यो एरियामा 50 भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गरे भने त्यो 50 बढी लाइसेन्स दिँदैन, किनभने त्यहाँको उनीहरूले जनसङ्ख्या हेर्छन्, त्यो रेस्टुरेन्टमा उपभोग गर्न रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन्, लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्त दोग त काहीँ न काहीँ त फेरि राज्यकै फेलियर हो, राज्य नै फेलियर हो। इजाजत दियो सस्टेन हुन सकेन, किन सस्टेन हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्टेन हुन सकेन, टिक्न सकेन बजारमा, तर त्यसलाई चाहिँ एउटा दायराभित्र ल्यायो, निश्चितता गरियो, अथवा चाहिँ के अरे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त आखिर सबै सस्टेन हुने भयो नि त। त्यो एउटा विषय छ। अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन, हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ नै सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौं, लाइसेन्स वितरण बन्द गरौं। हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 वर्षदेखि यो पेसामा पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ, अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ, अनि त्यो 30 वर्षदेखि अहिलेसम्मको जुन अनुभव छ, 30 वर्षदेखि अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ। नवप्रवेशीहरूको चाहिँ के हुन्छ, नव

0: र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो जे चाहिँ हुनुपर्ने हो त्यसको लयमा चाहिँ नहिँदिन सक्ने सम्भावना बढ्छ। त्यसो भएको हुनाले पाँच वर्षका लागि लाइसेन्स बन्द गरौं, त्यतिन्जेल नियमन गरौं, नीतिहरू बनाऊ, प्रभावकारी नीतिहरू बनाऊ, जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रका लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक रोजगारको व्यवस्था के अरे आवश्यकता पर्छ त्यो दिनसम्मका लागि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा माथि दिवसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागू भन्ने पाटोबाट चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भन्ने हो होइन। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले पाँच वर्ष चाहिँ रोक्न सक्यौं भने र त्यो नयाँ लाइसेन्स दिँदा नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौं भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने त्यही अनुसारले चाहिँ बुझेर जाने हुन सक्छ। त्यो पाँच वर्ष चाहिँ त के हो त भन्दा अनुभवी मान्छेहरूको प्रवेश होस्, यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रवेश होस्, त्यसले गर्दाखेरि चाहिँ व्यक्ति नियन्त्रणमा सहयोगी भूमिका खेलोस्, त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौं। यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौं, सधैँका लागि बन्द गरौं भने होइन, यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले, केही समयका लागि चाहिँ बन्द गरौं। यो वारवार्ती चाहिँ दिएर सस्टेन हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन। एउटा सानो क्षेत्रमा के अरे एक लाख जनसंख्या भएको क्षेत्रमा चाहिँ 50,000 रेस्टुरेन्ट चाहिँ के अरे 500 रेस्टुरेन्ट चाहिँ सस्टेन हुन सक्छन् कि सक्दैन भन्ने चिन्ता त राज्यले पनि अभिव्यक्त गर्नुपर्छ, किनभने जनताले शुरू गर्न लागेको पेसा व्यवसाय जनताको लगानीबाट हुने हो। जनताले काहीँ कतै लगानी गर्दैछ भनेदेखि त्यो उसले गर्न लागेको लगानीको सुरक्षा छ कि छैन भन्ने हेर्ने चिन्ता पनि राज्यको हो। त्यसो भएको कारणले चाहिँ केही समयका लागि बन्द गरौं भन्ने हो।
1: त्यो सरकारले नयाँ नीति निर्माण गर्नको लागि गर्नुपर्ने सुधारका कुराको बारेमा हामीले कुराकानी त गर्यो, अब त्यो अर्को पाटो भनेको व्यावसायिक क्षेत्रमा पनि त सुधार गर्नुपर्ने कुराहरू छन् होला नि त
0: छन्। हामीले हाम्रा सदस्य संस्थाहरूलाई के भनेका छौं भने सेवा शुल्क व्यवस्थापन भयो भने हामीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आचार संहिता लेखेर तयारी अवस्थामा राखेका छौं, तर रिलिज गर्न मात्रै बाँकी छ। हामीले व्यवसायिक संस्थाहरूलाई के भनेका छौं भने हामी सरकारसँग संवादका माध्यमबाट यी यस्तै कार्यक्रमहरूका माध्यमबाट चाहिँ सेवा शुल्क व्यवस्थापन गर्छौं। त्यो सेवा शुल्क व्यवस्थापन गरिसकेपछि आचार संहिता हामी जारी गर्छौं। हामीले वैदेशिक रोजगार व्यवसाय संघले जारी गरेको आचार संहिताभित्र तपाईँहरू अनिवार्य बस्नुपर्नेछ। यदि संस्थागत सुशासनलाई तपाईँहरूले प्राथमिकतामा राख्नु भएन त्यसपछि र वैदेशिक
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: कसरी लागू गर्ने हो, आचार संहिता लागू गर्न सक्ने अवस्था भएन। राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको अवधारणा हामीले सुझाएको हो, वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैदेशिक रोजगार व्यवसाय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौं।
1: यो अर्को प्रसंग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नु भएको छ, तर बिचौलियासँग म्यान पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला।
0: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त, यो त होइन आरोप मात्रै होइन, वास्तविकता पनि हो। हामीले आज यो क्षेत्रको समग्र सुधारका निम्ति तिथि बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ काहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन। हामीले स्पष्ट रूपमा सबै विषयलाई बुझ्नु र बुझाउनु जरूरी छ। हामीले बिचौलियाको संलग्नता नै नहुने विधि स्थापित गर्न सक्नु पर्यो। अहिले त डिजिटल कन्ट्रोलका

0: गर्ने मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा, होइन कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली ल म यहाँलाई भन्छु बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक बजारमा जानुहुन्छ भने तपाईँको दायित्व यति हो है, तपाईँले तिर्नै पर्ने ऐनले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो, योभन्दा बढी नतिर्नु भन्छ। अनि वैदेशिक रोजगार व्यवसायले के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्कको व्यवस्था गर्यौं, हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐनको के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो, अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौं, योभन्दा दायाँ बायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँ कायम भयो कि श्रमिकको लाग्ने खर्च यति रहेछ, वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने भयो स्पष्ट रूपमा भने कतार जानलाई यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने भयो स्पष्ट रूपमा, साउदी अरेबिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो, होइन मलेसिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो। यो स्पष्टतासँग जोडिएको विषय के हो त भन्दा बिचौलिया निषेध नै हो एउटा। दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनु पर्ने बाध्यता भयो होला नि त वैदेशिक बजार व्यवसायलाई, कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा, जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन्। वैदेशिक बजारमा जाने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायी कहाँ संस्थागत रूपमा सञ्चालित व्यवसायी कहाँ जानुपर्छ त्यहाँबाट मात्रै वैदेशिक बजारमा जानुपर्छ अरूको डिपेन्ड हुनुहुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला, त्यो अवेरनेस गर्ने कुरा सचेत बनाउने कुरा एउटा होला, त्यो एउटा पाठ छ, त्यो पछिका कुरा हुन्। तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त, पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदिउँ, बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइदिउँ, त्यो कारणले यो अवस्था आएको हो। त्यसो हुनाले बिचौलिया त यहाँको मात्रै होइन, नेपालको मात्रै बिचौलिया हो, सबैभन्दा अझ यहाँलाई भनौँ वैदेशिक बजार व्यवसाय सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो खास। 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा, होइन यी परिस्थितिहरू त छन् नि त। त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्थित गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर, र वैदेशिक रोजगारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक रोजगारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000, 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसेकम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ, त्यो वित्तीय संस्थालाई चाहिँ ती श्रमिकसँग जोडेर एउटा के अरे चाहिँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिने, अनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएसएफलाई निरन्तरता दिने, टाउको दुखाएर टाउकोमा हात लगाएर बस्नुपर्नेछ पर्ने अवस्था आयो त्यो एसएसएफको, पहिलोपटक चाहिँ उहाँहरू के अरे पैसा तिरेर जानुभयो त्यो एक ठाउँ डम्प भएर बस्यो त्यो पैसा, त्यो कसैको उपयोगमै आएन किनभने त्यो निरन्तरता भएन त्यसको उपयोग गर्न पाइएन, निरन्तरता गर्नका निम्ति हामीसँग चाहिँ त्यस्तो खालको मेकानिजमै छैन, त्यस कारणले विधि स्थापित गर्नतर्फ लाग्नु पर्यो, टेक्निकल्ली कसरी चाहिँ अलिकति बढी व्यवहारिक विधिहरू स्थापना गर्न सकिन्छ त्यतातर्फ लाग्नु पर्यो, त्यसमा त्यो नियन्त्रणमुखी भएर चाहिँ के अरे सुधारको परिकल्पना गर्न सकिँदैन।
1: यसमा हामीले जति पनि कुराकानी गर्यौँ यो सरकारले चाहिँ जति पनि मागहरू छन् अहिलेसम्म औपचारिक रूपमा चाहिँ के प्रतिक्रिया दिएको छ?
0: अब सरकारले दिएको प्रतिक्रिया चाहिँ के हो भने मैले अघि पनि भने ऐन संशोधनका माध्यमबाट चाहिँ सम्बोधित हुनुपर्ने विषय प्रक्रियामा प्रवेश गरिसकेको छ, मैले पटक पटक हाम्रो युवा श्रम तथा रोजगार मन्त्रालयलाई मन्त्रालयको अहिलेको नेतृत्वलाई धन्यवाद पनि भनेको छु, उहाँहरूले तदारुकता देखाउनुभयो, ऐन संशोधनको चरणमा छ। हाम्रो कुरा के हो भने त्यत्तिकै तदारुकता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो, सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो, त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरे जस्तो लामो प्रक्रिया होइन यो, त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं। उहाँहरूले यसलाई पनि लम्ब्याउनुहुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो, यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई। अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्री स्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो, यहाँ त कस्तो छ भन्दाखेरि हरेक दिन 5 देखि 10,000 सेवाग्राहीले सेवा लिने ठाउँ हो यो सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार। सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन्, कुनै खालका विसंगति छन् भने त्यसलाई इच्छाशक्ति दृढ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ। हामीले त्यो भनिरहेका छौं। अन्त सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आलताल गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिले लाइ शून्य समय मान्नुपर्ने बाध्यताको सिर्जना भएको।
1: अब वैदेशिक भन्नु यो सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ?
0: अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौँ, सहयोग पनि गरिराख्नु भएको छ एउटा। दोस्रो, अब एक एकजनालाई भेटेर हामी विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौँ। संचार माध्यम नै हो यसका लागि प्रभावकारी भूमिकामा रहने। हामी विषय बुझाउन छोड्दैनौँ, वैदेशिक रोजगार यो हो, यसको आवश्यकता यो हो भनेर भनिरहन छोड्दैनौँ। त्यसपछि अब हामी अब वैदेशिक रोजगार विभाग हो हाम्रो चाहिँ अभिभावकीय भूमिकामा रहेको, त्यहाँ ज्ञापन पत्र बुझाउँछौँ। अरू चाहिँ गर्नुपर्ने धेरै विषय छैनन्। हामी चाहिँ मान्य सांसदहरूसँग भेट्ने कोसिस गर्छौँ, उहाँहरूलाई चाहिँ यो विषय बुझाउने कोसिस गर्छौँ। अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौँ, यो यस्तो यस्तो खालको व्यतिथि चाहिँ यसलाई यसरी रोक्न सकिन्छ भनेर भनेका छौँ। सरकारसँग चाहिँ नि अविलम्ब वार्ताको चाहिँ नि प्रयास गर्छौँ, छलफलको चाहिँ नि प्रयास गर्छौँ। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग। त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा मुभ हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ, हामीले शून्य समय भनेका छौँ, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौँ। तर अब पनि सरकारले इच्छाशक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौँ नै भन्ने हो। मैले अघि नै पनि भने अक्षरश कानूनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा, हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौँ। नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरश कानूनको पालना गर्नतर्फ लाग्यो भने त हामी त काम गर्न सक्ने अवस्था कि काम गर्दै गएर जेलतिर जानु पर्यो, काम गरिरहने जेल जाने गर्नु पर्यो, सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो। त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ नै भनेरै जान्छौँ सरकारलाई स्पष्ट रूपमा। हामीले अब केही दिन केही समय हामी कुर्छौँ, हेर्छौँ संवादका कुराहरू, यसै गरी हाम्रा विषयहरू पुर्याउँछौँ तपाईँहरूकै माध्यमबाट, होइन? यदि त्यसो भएन भने अन्तिममा त हामी यो शून्य समय भनिरहेको शून्य समयलाई हामीले हडताल गर्नुपर्ने दिन आउन सक्छ।
1: अब यसमा पनि जति पनि हाम्रो 15 बजे माग छ ती बुदाहरूमध्ये एक दुईवटा केही सरकारले चाँडै पहल गर्यो र त्यसको समाधान गर्ने अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि होइन? 15 बजे माग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र शुरू गर्छौँ भन्ने छ?
0: होइन, अहिले तत्काललाई त हामीले के भनेका छौँ भने खास गरेर यो ऐनले संशोधन गरेर लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ, द्याट इज एक्सेप्टेबल, हामीले एक्सेप्ट गरेकै छौँ, गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा होइन। तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ यथास्थितिमा हामी पेसा व्यवसाय गर्छौँ, हामी हाम्रा काम निरन्तर हामी अगाडि बढाउँछौँ। हामी
1: अध्यक्षज्यू अन्तिममा चाहिँ हुन त प्रसंग सबै छोई पनि सकेको छ र सिलसिला मिलेको भएर म फेरि एकचोटि निवेदन गर्न चाहन्छु, यो दीर्घकालीन रूपमा चाहिँ वैदेशिक रोजगार क्षेत्रलाई भरपर्दो, पारदर्शी र मर्यादित बनाउन चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ के मान्नुहुन्छ, सबैभन्दा जरूरी कदम चाहिँ के हो यसको?
0: वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो, भरपर्दो, पारदर्शी बनाउनका निम्ति, श्रमिकहरूको हकित सुरक्षा गर्नका निम्ति, वैदेशिक रोजगार व्यवसायहरूको सम्मान स्थापित गर्नका निम्ति र राज्य उत्तरदायी हुनका निम्ति चाहिँ सर्वपक्षीय सर्वस्वीकार्य नीति अत्यावश्यक छ। नीति बनाउँदा सबै स्टेक होल्डरहरू बसेर मन्थन गरेर आएको निचोडलाई नीति बनाऊ, त्यसो भयो भने त्यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ। पपुलिस्टिक हुने अथवा लोकप्रिय हुने ढंगले कुनै पनि निर्णय र कुनै पनि खालका स्टन्डबाजी नगरौं, त्यसले पर्याप्त हामीसँग उदाहरणहरू छन् कि त्यसले सेवाग्राहीलाई सेवा दिनुको सट्टा उल्टो उल्झनमा राख्यो, उल्टो अव्यवस्थित बनायो, उल्टो आर्थिक भार पार्यो। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ लोकप्रियता भन्दा व्यावहारिकतालाई प्रिय मानेर भोलि चुनाव जितौंला नजितौंला एउटा पाटो छ यसलाई चाहिँ भोट बैंक नबनाइकन हिजो 72 देखि अहिलेसम्म त्यो मन्त्रालयको नेतृत्व गर्ने नेतृत्व तहले चाहिँ सधैँभरि भोट बैंक रिजर्भेसनको लागि यो विषय राखिने रह्यो थाहा हुँदाहुँदै पनि यो गलत छ भन्ने बुद्धा बुझ्दै पनि त्यसरी रिजर्भेसन राख्यो अहिलेको सरकारले त्यो नगरोस् अहिलेको सरकारले व्यावहारिकतालाई हेरेर निर्णय गर्यो भने तत्काललाई थोरै दिन 10 दिन 15 दिन 20 दिन यो तितो होला अलिकति थोरै प्रतिशोध पनि होला तर यसले पार्ने दीर्घकालीन चाहिँ सकारात्मक प्रभाव चाँडै सेवाग्राहीले महसुस गर्ने दिन आउँछ यसलाई चाहिँ सकारात्मक ढंगले चाहिँ सोच्नुपर्छ सकारात्मक ढंगले अगाडि जानुपर्छ यदि हामीले यो गर्न सक्यौं ती 15 वटा बुँदामध्ये 15 वटा बुँदालाई चाहिँ सही ढंगले व्यवस्थित गर्न सक्यौं भनेदेखि सम्मानित पेसाको रूपमा यो व्यवसाय स्थापित हुन्छ यो पेसा सम्मानित व्यवसायको रूपमा स्थापित भयो भने नै श्रमिकको सर्वोत्तर हित हुने हो यो विषय चाहिँ भुल्नु हुँदैन मैले यति नै भने
1: हजुर अन्तिममा श्रमिकलाई चाहिँ के भन्नुहुन्छ श्रमिकहरूलाई
0: वैदेशिक रोजगारमा रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरू वैदेशिक रोजगारमा जान चाहिँ तयारी गर्दै गर्नुभएका आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू वैदेशिक रोजगारमा पुगिसक्नुभएकालाई मेरो एउटै मात्र एउटा विनम्र अनुरोध के छ भन्दाखेरि तपाईँहरू विलासितामा धेरै समय खेर नफ्याँक्नुहोस् फर्केर आउँदाखेरि 2 महिना बसेर फेरि चाहिँ वैदेशिक रोजगारमा जान्छु भन्ने संकल्प नबोक्नुहोस् सकेसम्म पुँजी र सिप लिएर आउनुहोस् पुँजी र सिप लिएर आएर तपाईँको आफ्नो भूगोल अनुसार तपाईँले ल्याएको पुँजीलाई तपाईँले ल्याएको सिपलाई खर्च गर्नुहोस् त्यहाँ लगानी गर्नुहोस् जब तपाईँलाई त्यो तपाईँले गरेको लगानीले आमदानी दिन थाल्छ अनि बल्ल खर्च गर्न थाल्नुहोला हामी गलत संस्कारबाट हुर्किरहेका छौं बचत संस्कृतिको विकास हामीसँग भएको छैन सबैभन्दा पहिला वैदेशिक रोजगारमा जानुको उद्देश्य स्पष्ट हुनु पर्यो फर्केर आउँदाखेरि पुँजी र सिप मात्रै लिएर आउनु पर्यो विलासितामा चाहिँ खर्च नगर्नु पर्यो त्यसले मात्रै फेरि दोहोऱ्याएर तेह्र्याएर चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई रोक्छ र हिजो तपाईँहरू जाँदै गर्दा वैदेशिक रोजगारमा जाँदै गर्दा 5-7% मैले अघि नै भनेका श्रम शक्तिहरू चाहिँ सही ढंगले वैदेशिक रोजगारमा जानुभयो होला कतिले धेरै राम्रो पनि गरिराख्नु भएको छ धेरै सक्सेसफुल स्टोरीहरू हामीले चाहिँ मिडियाहरूमा सुन्न पाएका छैनौँ खालि चाहिँ ऋणात्मक कुरा खालि चाहिँ के अरे पीड़ाका कुरा मात्रै सुन्नुपर्ने भएको कारणले पनि यो क्षेत्र अलिकति बदनाम भएको छ तपाईँहरू जुन तरिकाले पुग्नु भएको छ त्यो 10% भित्र बसेर पुग्नुभयो 35% भित्र बसेर पुग्नुभयो 50% भित्र बसेर पुग्नुभयो जसरी पुग्नुभयो तर अबको पिँढी अबको वैदेशिक बजारमा जाने श्रम शक्तिलाई चाहिँ थितीमा राखेर सुरक्षित बनाएर वैदेशिक रोजगारमा पठाउने अभियानमा वैदेशिक रोजगार व्यवसायी संघ छ गालीलाई थोरै कम गर्नुहोस् र वैदेशिक रोजगारमा जान चाहिँ तयार रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटै मात्र कुरा छ केही दिनका लागि हो यो केही दिनपछि स्थिति आउँछ नीति आउँछ उपयुक्त नीति आउँछ त्यसपछि हामी फेरि पुनः सुचारू हुने नै छौं 10-15 दिन यहाँहरूले धैर्य गरेर हामीलाई हाम्रो अभियानलाई साथ दिनुभयो भनेदेखि तपाईँहरू नै चाहिँ न्यून शुल्कमा निशुल्क अथवा न्यून शुल्कमा वैदेशिक रोजगारमा जाने वातावरणको तयार हुन्छ यसमा चाहिँ सबै यो देशवासी आम चाहिँ जन के अरे आम चाहिँ जनमानसलाई जनतालाई दाजुभाइ दिदीबहिनीलाई मेरो यही नै अपिल छ यो अभियान हो वैदेशिक रोजगार व्यवसाय संघको यो अभियानमा सबैको साथको आवश्यकता छ धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य कमजोरी र सुधारका उपायको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गर्यौं देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन.com मा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु नमस्कार

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय गाड़ीको पाट पूर्जामा सहुलियत दिन व्यवसायीको माग। 1 रुपैयाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले क्षति। पुरिएका कामदार बरूवालको खोजी चल्दै, आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढ़ेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा। र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त। नेपाल खबरमा अब पूरा खबर। देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पाट पूर्जामा भन्सार छूट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन्। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानको लागि 11 बुधे माग पत्र बुझाएका हुन्। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको हो। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मोटर बीमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बीमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन अर्थात डिजल पेट्रोलमा प्रति लिटर 1 रूपियाँ र विद्युतीय गाड़ीमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बीमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ़ गर्न माग गरेको हो। महासंघले गाड़ी आयातमा कड़ाई, भारतीय मालवाहक तथा यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। यसै गरी प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासको लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर संचालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन्। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रको जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डको भिरकुटी मण्डपमा शुरू हुँदैछ। एक्सपोमा विभिन्न 55 ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डी 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्रे, 4 पाङ्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। आगन्तुकलाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम 50% क्याश ब्याक पाउन सकिने व्यवस्था छ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकोमा गएको वर्षदेखि 2 अटो सो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायीहरूका 2 ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू हुने नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो सोले सुस्त आएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ। पहिरोले एकजना घाइते भएका छन्। अर्का एकजनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गृहका कामदार अन्नपूर्ण 6 55 दीपक बरूवालको अवस्था थाहा हुन नसकेको र गौरीगंगा नगरपालिका 5 31 सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरीकारले म्याग्दीले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरूवालको खोजी गरिरहेका छन्। देवीकालाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। विद्युत गृहभन्दा माथिल्लो भागको पहाड़बाट ढुंगा सहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। अहिले सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णालीको एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हल्कादेखि मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना छ। आज देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको मात्रै वर्षा हुने अनुमान छ। तराई भागका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुनेछ। आज र भोलि कतै पनि ठूलो वर्षाको सम्भावना नभए पनि पर्सी बिहिबार भने कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। गैराती कोशी र मधेश प्रदेश बाहेक सबैजसो ठाउँमा पानी परेको थियो। अण्डाको माग बढ़ेसँगै व्यवसायले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार एक्सेल अण्डा प्रति क्रेट अर्थात 30 वटाको 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी अर्थात 7 क्रेटको समर्थन मूल्य 3,000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेका पोखरेलको भनाई छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच हिजो भएको सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। सहमतिमा साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कार्यवाही अघि बढ़ाउने उल्लेख छ। देवानगंज 3 रहेको मदरसाको कानूनी हैसियतका बारे तत्काल आवश्यक छानबिन शुरू गर्ने सहमति भएको छ। सहमति पत्रमा सरकारले मृतकका परिवारको एकजना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफारिश प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउने पनि सहमतिमा उल्लेख छ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टर मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको छ। घटनामा ज्यान गुमाएका 3 जनाको सम्झनामा गाउँपालिकाले उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान निधन भएको हो। धनुषाको जनकपुर 10 देवीचोकमा जन्मिएका उहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोड़िनु भएको थियो। नेपाली र मैथिली, अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति, गीत, कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 सालको जगदम्बाश्री पुरस्कारबाट विमलाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। अब विदेशको खबर। कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै पनि धेरैजना फँसेको आशंका गरिएकोले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्निच्यूडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रेकर्ड भएको छ। ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फँसेकाको उद्धारका लागि खटिएका छन्। कोलम्बियाको चोको प्रान्तका गवर्नरले प्रान्तीय राजधानी किबूमा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ। त्यहाँ राष्ट्रिय विपदको अवस्था घोषणा गरिएको छ। अब खेल खबर। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ ज्ञानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एक दिवसीयको कप्तान नियुक्त गरेको हो। ज्ञानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किनु भएको छ। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसएससी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, कणर केसी र हेमन्त धामी हुनुहुन्छ। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय गाड़ीको पाठ पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत क्रियामा पहिरोले क्षति। तुरिएका कामदार बरूवालको खोजी चल्दै आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढ़ेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा र सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: आफ्नो एकमात्र डीटीएच सेवा डिश होम।
9: डिश होम, खुशीको कनेक्शन।
10: साली नदीको सिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: शहरबाट नजिकै।
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-2581। वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। आज घण्टा कर्ण चतुर्दशीको दिन काठमाडौँ उपत्यका नेवार समुदायले गठेमंगल पर्व मनाउँदैछन्। साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन विशेष गरी काठमाडौँ उपत्यका नेवार समुदायले यो पर्व मनाउने गरेका हुन्। आजका दिन भूतप्रेत पछ्याउने भन्दै नर्कटलाई छवाली, सिस्नो, नाङ्लो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राख्ने गरिन्छ। घरभित्र र बाहिरको फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रूपमा विसर्जन गरी भूतप्रेत पछ्याउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतीकका रूपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविदको भनाइ छ। रोपाईको अवधिभर सरसफाईलाई ध्यान दिन नपाउने र यसबेला विभिन्न किरा फट्याङ्ग्राले दुःख दिने भएकोले यसलाई भूतप्रेत पछ्याउन संज्ञा दिएको संस्कृतिविद बताउँछन्। घण्टा कर्णलाई सेलाएपछि घरको दैलामा फलामको 3 खुट्टे वा 5 खुट्टे किला ठोकी फलाम पित्तल वा तामाका औठी लगाउने चलन छ। भक्तपुरमा मल्लकाली नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही चिउरा समयबजी राखेर भूतप्रेत मन्छ्याउने चलन पनि छ। कतै कतै मान्छेलाई पनि घण्टा कर्णको प्रतीकका रूपमा विभिन्न रंगले रंग्याएर राख्ने गरिन्छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वस्तरीय सेवा प्रदान गरिरहेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। वरिष्ठ क्यान्सर शल्य चिकित्सक डाक्टर प्रभात चन्द्र ठाकुरका अनुसार अस्पतालमा आएका बिरामीमा 1-2 दिनमा समस्या पहिचान गरेर उपचार शुरू गर्ने गरिएको डाक्टर ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकोले यसलाई राष्ट्रिय जनचेतना कार्यक्रमको रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अस्पतालले जटिल क्यान्सरको उपचारका लागि शल्य चिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अंकोलोजी, नर्सिङ तथा पुनर्स्थापना लगायत विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड़दै सेवा विस्तार गरेको जनाएको छ। र काठमाडौँ महानगरपालिका वडा नम्बर 27 एक वर्षमा झण्डै 700 जना व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेको जनाएको छ। गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, हस्पिटालिटी लगायत विभिन्न विधामा गरी एक वर्षमा 700 जनालाई तालिम दिएको हो। त्यसै गरी सेनिटरी प्याड उत्पादन, बेकरी, बारिस्ता, मोबाइल, जर्नालिजम, टूर अपरेटर र उद्घोषण विधाको तालिम लिएका 150 जना प्रशिक्षार्थीलाई हिजो प्रमाणपत्र समेत वितरण गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। नाइमा मोबिलिटी एक्सपो आजदेखि काठमाडौँको भिरकुटी मण्डपमा शुरू हुँदै नयाँ मोडलका गाड़ी मुख्य आकर्षण। र काठमाडौँ उपत्यका नेवार समुदायले आज गठेमंगल पर्व मनाउँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: CIBSRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट सरकारले विद्युतीय एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर भ्याटमा पूर्ण रूपमा छोड़ दिने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदको आज बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो। बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। शहीद घोषित हुनेहरूमा सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गणेश कुमार यादव हुनुहुन्छ। यसैगरी सरकारले पोर्चुगल सरकारलाई काठमाण्डुमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पद बारा निवासी निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
1: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने, र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा ढंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
2: प्रतिनिधि सभाको आजको बैठकमा नेपाली सेनाको परिचालनदेखि सरकारको सुरक्षा, न्याय र सुशासनमाथि प्रश्न उठेको छ। विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले सुकुम्बासी बस्ती खाली गराउनेदेखि सुनसरी सिराहा लगायतका जिल्लामा भएको तनावका क्रममा नेपाली सेना परिचालन गरिएको भन्दै त्यसको संवैधानिक र कानूनी आधारबारे प्रधानमन्त्रीसँग जवाफ माग्नु भएको छ। सांसद शर्माले नेपाली सेनालाई पटक पटक सहज रूपमा परिचालन गर्दा सेनाको मर्यादामै असर परेको बताउनु भएको छ। काठमाण्डुमा सुकुम्बासी बस्ती हटाउने क्रममा सेना परिचालन गरिएको तथा सुनसरी लगायतका जिल्लामा कर्फ्यूका बेला सेना परिचालन गरिएको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा स्पष्ट जवाब दिनुपर्ने उहाँको माग छ। रक्षा मन्त्रालय समेत सम्हालिरहनुभएका प्रधानमन्त्री शाहले यस विषयमा जवाब दिनुपर्ने उहाँले बताउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। देशमा नागरिकसँगै जनप्रतिनिधि समेत सुरक्षित नरहेको भन्दै उहाँले सुरक्षा, न्याय र सुशासनको अवस्था कमजोर बनेको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी र विभिन्न पेशा व्यवसायमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्या मा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले भारतमा रहेका नेपालीको सुरक्षा र अधिकारका विषय उठाउनु भएको हो।
0: बजारमा ग्यास अभाव चुलेर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेको अवस्थामा प्रतिनिधि सभाको शून्य समयमा सांसदले सरकारको आपूर्ति तथा वितरण प्रणालीमाथि प्रश्न उठाएका छन्। सत्तारूढ़ राष्ट्रपाकै सांसदले ग्यासको कृत्रिम अभाव, कालो बजारी र वितरणको अव्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् भने विपक्षी सांसदले उपभोक्ताले भोगिरहेको शास्ति तत्काल गर्न माग गरेका छन्। राष्ट्रपा सांसद आशिका तामाङले ग्यास अभावबारे आज कवितात्मक शैलीमा व्यङ्ग कस्नुभयो। राष्ट्रपाकै सांसद कुसुम महर्जनले बजारमा ग्यासको कृत्रिम अभाव र कालो बजारी सिर्जना भएको बताउनुभयो। राष्ट्रपाकै अर्का सांसद अफसना बानुले ग्यासको अभावलाई सरकारको असफलता मात्रै भन्नु उचित नहुने तर्क गर्नुभयो। विपक्षी दल कंग्रेस सांसद गीता गुरूङले सरकारले ग्यासको अभाव छैन भनिरहे पनि सरकारको दावी एकातिर र नागरिकले अभाव र शास्ति भोगिरहेको अवस्था अर्कोतिर

0: अवगत गराउनुभयो। राप्रपा सांसद खुशबू ओलीले उद्योग मन्त्री ग्यास बाँड्दै हिँडेको प्रसंग सुनाउँदै मन्त्रीले प्रणालीलाई बलियो बनाउने हो, दुई चारजनालाई दया गरेर ग्यास बाँड्ने होइन भन्दै टिप्पणी गर्नुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 23 र 24 भदौ 2082 को आन्दोलनका क्रममा झलेका सरकारी कागजातको लेखा परीक्षण हुन नसकेको विषयमा सार्वजनिक लेखा समितिको निर्देशन पालना गर्ने बताउनु भएको छ। समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले घटनाबारे सरकार र प्रतिपक्षको बुझाइमा खासै फरक नरहेको बताउनु भएको छ। झरेका कागजात उत्खनन रुजु तथा सेकेण्डरी डाटाबाट पुनस्थापना गर्ने प्रक्रिया अघि बढ़ाइने र अनियमितता हुन नदिन समितिबाट अनुगमन गर्न सकिने उहाँले बताउनुभयो। यस्ता समस्या दोहोरिन नदिन सरकारी कागजात डिजिटलाइज गर्ने कामलाई निरन्तरता दिइने पनि अर्थमन्त्री वाग्लेले बताउनु भएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापा र नेता डाक्टर शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ। कांग्रेसको केन्द्रीय समिति बैठक अघि दुईजना बीच भेटवार्ता भएको हो। कांग्रेसमा संस्थापन र इतर पक्षबीच बेमेल बढ़िरहेको अवस्थामा एकताको पहलका लागि दुईजना बीच संवाद भएको बुझिएको छ। भेटमा नेता कोइरालाले बेमेलको अवस्था अन्त्य गर्न सभापति थापालाई आग्रह गर्नुभएको छ। जवाफमा थापाले आफूहरू पनि एकताबद्ध पार्टीको पक्षमा रहेको बताउनु भएको हो। सानेपामा केन्द्रीय समिति बैठकले पार्टीको 15 महाधिवेशनको तयारी, निर्देशिका, सदस्यता, अध्यावधिक लगायतका एजेण्डामा छलफल गरेको छ। यता संस्थापन इतर पक्षले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै महाधिवेशन प्रक्रिया अघि नबढ़ाउन संस्थापनलाई पत्रचार गरेको छ। कंग्रेस संस्थापन इतर पक्षले भदौ 29 31 गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने बताएको छ। सानेपामा जारी बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका, सदस्यता अध्यावधिक र वितरण, महाधिवेशन तयारी समिति गठन, विधान मस्यौदा समिति लगायतका एजेण्डामाथि छलफल भइरहेको छ। यता इतर पक्षले भदौ 29 31 राष्ट्रिय भेलाको आयोजना गरेको छ। सर्वोच्चले कांग्रेसको वैधानिकता र नेतृत्व विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि इतर पक्षले दवाब बढ़ाउँदै गएको छ। त्यसमाथि पूर्व सभापति शेरबहादुर देउवा नेपाल फर्किने र इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने तय भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 20% ನಮ್ಮ ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ
1: ಚೈಲೆ ಪನ್ನಿ ಚಹಾ ಪನ್ನಿ
2: ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಲಿನ್ ಭಾಯ್ತಾ
3: ಎನ್ಸೆಲ್ ಪ್ಯಾಕ್ ಕಿನ್ನು ಭಾಯ್ತಾ
4: ಜೈಲೆ ಪನಿ ಜಹಾ ಪನಿ ಪ್ಯಾಕ್ ಖರೀದ್ ಗನ್ ಹೋಸ್ ಅರೆ 20% ನಮ್ಮ ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಎನ್ಸೆಲ್ ಆಪ್ ಮಾ ಕ್ಲೇಮ್ ಗನ್ ಹೋಸ್
3: ಎನ್ಸೆಲ್ ಪ್ಯಾಕ್ ಕಿನ್ನು ಭಾಯ್ತಾ ಸರ್ಥರು ಲಾಗು ಹುನೆ ಚನ್ ಎನ್ಸೆಲ್ ನೇಪಾಲ್ ಕೈ ಲಾಗಿ
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब बाँकी खबर। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन सम्बन्धमा भएको तीन बुधे सहमति कार्यान्वयन गर्न पाँच बुधे निर्देशन जारी गरेका छन्। उनीहरूले सरकार गठन र मन्त्रालय बाँडफाँडको मोडल बारे पनि सर्कुलर जारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्प कमल दास प्रसन्नले संयुक्त रूपमा निर्देशन जारी गर्नुभएको हो। मन्त्रालय भागभण्डामा प्रदेश सभामा दलहरूको सीट संख्यालाई मुख्य आधार बनाउने सहमति उहाँहरूबीच भएको छ। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनैतिक शक्ति सन्तुलनमा गणना गरिने सहमतिमा छ।
7: पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दामा अख्तियारका साक्षी झिकाउने आदेश भएको छ। विशेष अदालतका सदस्य द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार साउन 26 गते पतञ्जलि योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेशी तय भएको थियो। उक्त मुद्दामा सुनवाईपछि इजलासले सरकारी साक्षी अख्तियार झिकाउने आदेश गरेको छ। अब यो मुद्दामा सरकार पक्षका साक्षी उपस्थित भएपछि चार मुद्दामा थप सुनवाई अगाडि बढ्नेछ। यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो।
6: भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट पदभार ग्रहणका बेला नै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्ति दिएको दोहोर्याउनु भएको छ। नियमित पत्रकार सम्मेलनका क्रममा आज उहाँले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको हिजोको भेटवार्तामा द्विपक्षीय विषयमा कुराकानी भएको उल्लेख गर्नुभएको छ। उहाँले भ्रमणको मितिबारे सोधिएको प्रश्नमा भने आफूलाई जानकारी भएपछि अवगत गराउने बताउनु भएको छ। भारतीय पत्रकारहरूले नेपालका प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमण हुने नहुने र सुगौली सन्धिको सक्कली प्रति नेपालमा भय नभएको जानकारी नरहेको भन्ने परराष्ट्र मन्त्री शिशिर खनालको टिप्पणी र ब्रिक्स समिटमा नेपाल लगायत अन्य मुलुकका प्रधानमन्त्रीको सहभागिताबारे प्रश्न गरेका थिए। तर विदेश मन्त्रालयका प्रवक्ता जयसवालले यसबारे स्पष्ट जवाफ दिनुभएन। उहाँले ब्रिक्स सम्मेलनका क्रममा भारतले क्षेत्रीय संगठनहरूलाई निमन्त्रणा गर्ने तयारी गरिरहेको मात्र बताउनु भएको छ।
7: स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रतिवेदन बुझाएको छ। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जवराका अनुसार शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो। सीआईबीले बुझाएको प्रतिवेदनमा 22 जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिइएको छ। तत्कालीन स्मार्ट सेलका प्रबन्ध निर्देशक 6 जना, स्मार्ट सेल खरिदकर्ता 3 जना, एनसेलका 9 जना र नेपाल इन्भेस्टमेन्ट बैंकका 2 जना, दूरसंचार प्राधिकरणका 1 जना गरी 22 जनालाई प्रतिवादी बनाउनु पर्ने राय छ। यस्तै करिब 96 अर्बको मागदावी हुनुपर्ने राय पनि सीआईबीको छ। सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ। दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 नियम 18 बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार संरचना, दूरसंचार प्रणाली, दूरसंचार सञ्जाल र नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएकामा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ काम भएको सीआईबीले बताएको छ।
6: चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट 1 जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो। शव भेटिएको स्थान नजिकै बाघ पनि रहेकाले हात्ती प्रयोग गरी बाघ धपाएर शव नियन्त्रणमा लिने काम भइरहेको उहाँले बताउनुभयो। मृतकको पहिचान हुन बाँकी छ। यद्यपि भरतपुर महानगरपालिका 28 जितपुर निवासी 61 वर्षीय मगरले बोटे सम्पर्कमा नरहेको स्थानीयले जनाएका छन्। उहाँ सोही हरियाली सामुदायिक वनमा घाँस काट्न जानु भएको थियो। वनमा घाँस काट्न गएका बोटेलाई बाघले आक्रमण गरेको हुन सक्ने अनुमान संरक्षण कर्मीहरूको छ। अहिले खोजी तथा उद्धारका लागि हात्ती सहितको प्राविधिक टोली परिचालन गरिएको छ। हाल टोलीले बाघको सम्भावित जोखिमबाट मानिसलाई सुरक्षित दूरीमा राख्दै घटनास्थलको पहिचान तथा शनाखत गर्ने काम गरिरहेको छ।
7: रौतहटको लाल बकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन्। रौतहटको देवाही गोनाही नगरपालिका दुई लक्ष्मीनिया स्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा सोही ठाउँका शेख अमरे आलमका 10 वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरशेदकी 10 वर्षीय छोरी रोशन खातुन र शेख ओसी अख्तरकी 10 वर्षीय छोरी सवनम खातुन रहेका छन्। उनीहरू मंगलबार आज दिउँसो करिब 2 बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएका हुन्। उनीहरू बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।
6: पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। पोखरा महानगरपालिका 25 हेम्जा म्याग्दी चोक स्थित पोखरा बागलुङ सड़क खण्डमा घट्टे खोलाबाट पोखरातर्फ जाँदै गरेको G14P2517 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक म्याग्दी धौलागिरी गाउँपालिका 2 लुलाङका 18 वर्षीय दिनेश विक घाइते भएका छन् भने पछाडि सवार 16 वर्षीय अनिल विकको मृत्यु भएको छ। घटनास्थलमा दुवैजना घाइते भएका थिए। त्यसपछि दुवैजनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो। अस्पतालमा अनिललाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते रहेका मोटरसाइकल चालक दिनेशको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेका र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले भनेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। जनै पूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाईकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी शुरू भएको छ। यस वर्ष मेलाको व्यवस्थापनका लागि 11 उपसमिति गठन गरेर काम थालिएको बताइएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको अगुवाईमा सरसफाई तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार प्रसार, यातायात व्यवस्थापन, आर्थिक समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दर रेट निर्धारण समिति लगायत 11 उपसमिति गठन गरिएको छ।
2: आज शेयर बजार अघिल्लो दिनकै अंक 2641 थामिएको छ। अघिल्ला तीन दिन लगातार घटेको बजार आज 0.79 अंक धनात्मक रह्यो। नेप्सी परिसूचक 2641.85 अंकमा कायम भएको छ। कारोबार रकम भने बढ़ेको छ। अघिल्लो दिन 3.66 अर्ब कारोबार भएकोमा आज 4.11 अर्ब रूपियाँको भएको छ। 133 कम्पनीको मूल्य बढ़दा 122 घटेको छ भने 20 स्थिर रहेको छ। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रहेको नेप्सेले जनाएको छ।
1: अब विदेशका खबर। सिरियाको अदालतले अपदस्थ पूर्व राष्ट्रपति बसर अल असदलाई युद्ध अपराध र मानवता विरूद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। डिसेम्बर 2024 आफ्नो शासन ढलेपछि असद परिवारसहित दमस्कसबाट भागेर मस्को पुगेका थिए। यससँगै उनको परिवारको 5 दशक लामो सत्तामाथिको पकड़ अन्त्य भएको थियो। यसै मुद्दामा अदालतले असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनैतिक सुरक्षाका पूर्व प्रमुख आतेफ नजीबलाई मृत्युदण्ड सुनाएको छ। न्यायाधीशले फैसला सुनाउँदा उनी अदालतभित्र एउटा पिंजाडामा राखिएका थिए। दारालाई असद शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा लिइन्छ। सन् 2011 मार्चमा सरकार विरोधी भित्ते लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिएको घटनाले दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो र सुरक्षा बलले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरेको थियो।
2: स्टेट अफ होर्मुजमा समुद्री सुरक्षा र यस जलमार्ग भएर हुने व्यावसायिक आवागमन सम्बन्धी अमेरिका इरान बीच वार्ता रोकिएका बेला इरानले आफ्नो शीर्ष सैन्य नेतृत्वमा ठूलो फेरबदल गरेको छ। सर्वोच्च नेता मुत्तबा खामेनीले वरिष्ठ सैन्य अधिकारीहरूको नियुक्ति गर्दै रिक्त रहेका महत्वपूर्ण पदहरूमा पूर्ति गरेका छन्। अमेरिका र इजरायलको हवाई आक्रमणमा इरानी सैन्य तथा राजनैतिक नेतृत्वका केही उच्च अधिकारी मारिएपछि रिक्त रहेका पदमा नयाँ अधिकारी नियुक्त गरिएको हो। नयाँ नियुक्तिले इरानी सेनामा स्पष्ट नेतृत्व संरचना कायम गर्ने र देशको सैन्य संयन्त्र स्थिर रहेको सन्देश दिने उद्देश्य राखिएको देखिएको छ।
1: अब खेल खबर। नेपाल क्रिकेट संज्ञानले नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका निवर्तमान कप्तान रोहित पौडेललाई उनले पुर्याएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जाल मार्फत कप्तानको रूपमा रोहित पौडेलले देखाएको नेतृत्व, समर्पण र नेपाललाई दिलाएका उपलब्धिको प्रशंसा गर्दै आभार व्यक्त गरेको हो। रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका सफलताहरू स्मरणीय रहने उल्लेख गर्दै क्यानले नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शनमा आएको सुधार र समर्थकहरूको अपेक्षा पूरा गर्न उनले महत्वपूर्ण भूमिका खेलेको जनाएको हो।
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो भयानक गल्ती हुने बताएका छन्। फिफाको विवादास्पद फिफा फरवर्ड इन्टरप्राइज एफएफई योजनालाई लिएर युईएफए, कन्काकाफ र एसियाली फुटबल महासंघ एएफसीले इन्फान्टिनोमाथि प्रश्न उठाइरहेका बेला ट्रम्प उनको बचाउमा उत्रिएका बीबीसीले जनाएको छ। कफिफा फरवार्ड इन्टरप्राइजेज विश्वकपसहित फिफाले आयोजना गर्ने सबै प्रमुख प्रतियोगिताको व्यावसायिक तथा टिकट अधिकार व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको नयाँ कम्पनी थियो। प्रस्ताव अनुसार उक्त कम्पनीको 21% हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना थियो।
1: आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्ने बंगालका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई मंगलबार कोलकातामा पक्राउ गरिएको हो। एक मेडिकल छात्राले दिएको उजुरीका आधारमा पोरेल विरूद्ध बलात्कार, आपराधिक धम्की र अन्य आरोपमा मुद्दा दर्ता भएको थियो। पीड़ित महिलाले गत जूनमा उजुरी दिएकी थिइन्। 23 वर्षीय अभिषेक विकेट किपर ब्याटर हुन्। उनले बंगालका लागि 116 तथा आईपीएलमा दिल्ली क्यापिटल्सका लागि 35 खेल खेलिसकेका छन्। दिल्ली क्यापिटल्सले उनलाई 4 करोड़ रूपियाँमा टोलीमा कायम राखेको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चार जनालाई सरकारले गर्यो शहीद घोषणा। विद्युतीय एम्बुलेन्स र सब वाहनमा कर छुट। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार प्रतिनियुक्त।
1: सेना परिचालन बारे संसदमा नेकपाको प्रश्न। ग्यास अभावमा सत्तारूढ सांसदकै सरकारमाथि दबाव। उद्योग मन्त्री ग्यास बाँड्दै हिँडेको भन्दै आलोचना। सीट संख्याका आधारमा प्रदेशका मन्त्रालय बाँडफाँड गर्न ओली र प्रचण्डको निर्देशन।
2: कांग्रेस सभापति गगन र नेता शेखर कोइराला बीच भेटवार्ता। पूर्व प्रधानमन्त्री नेपाल विरूद्धको भ्रष्टाचार मुद्दामा साक्षी बकपत्र गराइने। स्मार्ट सेल प्रकरणमा सीआईबीको प्रतिवेदन। 22 जना विरूद्ध 96 अर्ब बिगो दावी गर्न सुझाव।
1: इरानमा सैन्य नेतृत्व व्यापक फेरबदल। कट्टरपन्थी नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी। सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला। युद्ध अपराध र मानवता विरूद्धको अपराध गरेको ठहर।
2: र रोहित पौडेललाई क्यानको धन्यवाद। क्यानका रूपमा अविस्मरणीय योगदान गरेको टिप्पणी। आईपीएल खेल्ने क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ। एन्फा अध्यक्षलाई हटाए भयानक गल्ती हुने ट्रम्पको चेतावनी।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा।
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: रूपमा आगजनी र तोडफोड़बाट ठूलो क्षति भएको भन्दै कांग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन र सम्झौता कार्यान्वयनको माग गर्दै 12 दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
1: सुनसरीको देवानगंज, कप्तानगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कंग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरी ल्यापसेसलाई हेर्न सजिलोस् र सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
0: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीन बुधे सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा पाँच बुधे निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि तेस्रो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएनसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जीसी,
2: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो। खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा। अब अर्को चाहिँ यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसमा प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरणको सम्बन्ध सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
0: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ। सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो। नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ।
3: आइसकेका छन् त्यसलाई उत्खनन गर्ने, रुजु गर्ने, होइन त्योबाट चाहिँ भेरिफाई गर्ने। सो प्राइमरी डेटा नष्ट भयो, सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पन्सेट गरौं भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो हो। दोस्रो कहीँ अनियमितता, दुरूपयोगका आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ, निगरानी गर्ने, अनुगमन गर्ने। अलिक ठूलो क्षति भएका ठाउँहरू भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो, तिनलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो मलाई लाग्छ।
0: अर्थमन्त्री बग्लेले सरकारी अभिलेख जलेर नष्ट हुँदा झण्डै 1.5 खर्ब रूपैयाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो। यता सांसदहरूले भने बजारमा ग्यासको अभाव बढ़ेर उपभोक्ता घण्टौं लाइनमा बस्नु परेपछि सरकारको ध्यान आकर्षण गराएका छन्। सत्तारूढ़ रासोपाका सांसदहरूले ग्यासको कृत्रिम अभाव, कालोबजारी र वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। सांसद कुसुम महर्जनले ग्यास कम्पनीका डिपोमा रहेको मौजात र वितरणको विवरण सार्वजनिक गर्न माग गर्नुभयो। रासोपाकै सांसद अप्सना बानुले भने ग्यासको माग अचानक बढ़दा पनि बजारमा दबाव परेको बताउँदै प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो। कांग्रेसकी सांसद गीता गुरूङले सरकार ग्यास पर्याप्त रहेको दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो। राप्रपाकी सांसद खुशबू ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली सुधार गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो।
4: किसानलाई कति बिक्री वितरण भयो यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय, किसानको

0: महिनामा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ। भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो। अब म सोध्न चाहन्छु, सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन? यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु। मलको अभाव हो कि वितरणमा विकृति भएको हो? र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
1: रौतहटको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बगैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्। आज दिउँसो करिब दुई बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय करिब 10 वर्षका मोहम्मद रमतुल्लाह, रौशन खातुन र सबनम खातुन रहेको वडाध्यक्ष अतिकुल रहमानले सीआईएमसँग बताउनुभयो।
2: यो लाल बकैयातिर खर काट्नको लागि बच्चा 10-11 वर्षतिर एउटा केटी एउटा केटा तीनजना एकाएक त्यहाँ पानी आयो बगायो। खोजीखानी त भइरहेको छ अहिले, डेङ्गी बासी त्यो डेङ्गी पनि आयो त्यहाँ नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
1: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुई पटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष आठमा उक्लिने सम्भावना छैन।
3: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै
4: अगर यहाँ मिल्ती अपने के नेपालमा खाद त इन्डिया कुनो आदमी नदिती व्यक्ति।

0: सबै धर्मको सन्देश हो।
1: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
2: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
0: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
1: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। फोकस नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ। वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन्। पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन्। धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्।
6: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका साथ सिरसियाका ब्रह्मदेव यादव
7: नमिलिछ खाद त कसरी गरौ होइन अब असा करिछि बिहान नअलि त कसरी गरौ किसान त करी पर्ने
8: डिलरले के भन्छ
7: डिलर कहिन्छ आइअन्तै बलेसे दैछ 35
6: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रतिबोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
9: इन्डियामा गएर ल्याए 350 बोरा आएसी अनि त्यहाँबाट ल्याउनु पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसान को माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट 4 चोटीमा।
6: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कडाई गरेको बताउनुभयो।
10: इन्डिया से त पहिले मिलित रहले यी बालन सरकार कडाई गर्दैले है ओहिके चलते मतलब बडा दिक्कत इन्डियो चलावे में इन्डिया वाला छोड़ियो दे छे आज नेपाल के 17 छिनिया ले छे जनता तो कहूँ सुन रह गए हम सरकार के कथी कहो सरकार सब तो जनते बनैले तो हम इन के कहला से कथी होती सरकार किछो न होते।
6: भारत में मल लिन जाँदा त्यहाँ को प्रहरी ले पक्राउ गरेर थुन्दा सर्लाही को बलरा नगरपालिका 5 अर्नाहा गांव का नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिनसम्म प्रहरी हिरासत में बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
11: खाद लेके नेपाल

0: अबै रही तो रास्ता में जो घुमुआ होइ छै एसएसबी के ओ हमरा पकड़ ले 35 दिन पर वहां से रिहा भेली केस चलबे करते महीना दिन पर तारीख देते अगर यहां मिलती अपने के नेपाल में खास कर इंडिया कोनो आदमी न देती व्यक्ति अब जहां 5 बोरा काम है एक बोरा से तो न पुगते तो वो किसान मजबूरन वहां जाना पड़ता है इंडिया में।
1: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को थेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
2: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
1: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
3: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन ल्याएर बिक्री गरे कि गरेन तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कारवाहीको लागि आफूले कारवाही गर्ने अनि यहाँबाट हुने कारवाहीको लागि सिफारिश गर्न सक्नुहुन्छ।
1: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
5: पहिलो कुरा त लामखुट्टेले नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ।
4: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विस्तृत श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
9: जापानिज इन्सेफ्लाइटिसबाट बस्न के गर्ने? यसबाट बस्नका लागि उत्तम उपाय के होला? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खाको समयमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पनि बढ़दो छ। पछिल्लो डेढ़ महिनाको अवधिमा सो संक्रमणबाट देशभर 9 जनाको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा कसरी बस्ने? यसबाट बस्ने उत्तम उपाय के होला? आज हामी संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं।
5: के बसे त फेरि जापानिज इन्सेफ्लाइटिसको चाहिँ संक्रमणको कारणले मृत्यु हुनेको संख्या विस्तारै बढ्दै गइरहेको देखिन्छ र अहिले सम्भवत यस्तो होला, मैले मेरो आफ्नो विश्लेषण अनुसार चाहिँ खोप लगाइरहेको अवस्था चाहिँ देख्दिन म। यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको अवस्था,
10: खोप लगाउने ठाउँ पनि
5: थाहा नभएको हुनाले सायद त्यो कारण एउटा होला, त्यो प्रश्नै देखिन्छ। तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म, त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला। तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो, त्यो प्रश्न गरिरहनु भएको म देख्छु र त्यसको लागि चाहिँ सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो।
10: यहाँले बालबालिकालाई त्यति जोखिम हुँदैन भन्ने कुरा गर्दै गर्दाखेरि बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
5: ठिक भन्नुभयो, वास्तवमा हामीले लिटरेचरहरू पढ्ने हो भने 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन तर मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ जस्तै भनौँ अब 5 वर्षभित्रको मात्र लगाइरहेको हुन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ किन भन्दाखेरि त्यसको बुस्टर लाउनु पर्ने भयो अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो खोप नलगाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन् अझ भन्नुपर्दा अझ प्रश्नसँग भन्नुपर्दा कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलगाएकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ
10: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो
5: त्यो चाहिँ सम्भावना बढी छ मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ सराइको कुरा नै हो हेबिट भनौँ होइन कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
10: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने
5: अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो
10: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता
5: यो दुईमा के भिन्नता छ दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
10: झन्
5: 30% हारिमा र बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्नै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन त्यो चाहिँ नसासँग सम्बन्धित भयो त्यो सबैभन्दा खराब देख्छु मैले तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने एकदमै जिउ दुख्ने अब खान मन नलाग्ने झन्डै पनि 8-10 दिन त यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ
10: औषधि पनि छैन
5: औषधि त दुबईको छैन त्यो लक्षणमा आधारित हुन्छ उपचार खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छौँ तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो त्यसको नियन्त्रण गर्नु पर्यो तेस्रो फरक भनेको लामखुट्टेको प्रजाति फरक छ लामखुट्टेको लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने यो चाहिँ क्युलेस जातको लामखुट्टे हो यो दुईटा चाहिँ अलिकति प्रजातिमा फरक छ लामखुट्टे सामान्यत चिन्ह चाहिँ लामखुट्टे नै हो होइन सबैले झलक हेर्दा त्यही देख्छ तर डेङ्गीको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबिरे कलरको हुन्छ अर्को चाहिँ अब तपाईँ हामीले देखेको लामखुट्टे अब लामो खुट्टा भएको नै भयो त्यसको ठ्याक्कै यही भनेर छुट्याउन अलिक गाह्रो छ क्युलेक्स जातको तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामीले विगतमा पनि यसको पार्ट सिकिसकेका छौँ यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन यसरी बुझ्नु कि 250 जनामा 1 जनालाई कडा हुन्छ
10: अन्त्यमा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ छोटोमा यहाँको सन्देश के छ
5: सबैभन्दा राम्रो पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस् तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा दोस्रो कुरा त खोप नै हो किन भन्दाखेरि खोपले नै बचाउँछ खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध
9: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ नमस्कार
4: सुनसरी र सिराहा घटनामा परे मृत्यु भएका 4 जनालाई शहीद घोषणा गरिएको छ घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन् माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ मानेज्यू.
2: धन्यवाद.
1: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अलि बढौं?
2: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो. त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो.
1: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनुभयो, छानिनुभयो.
2: हजुर हजुर.
1: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो.
2: हो.
1: तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोश जागर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
2: म चाहिँ होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन अब त्यति बेलाको अवस्थामा, तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने, राजनीतिमा आउने मुड बनाएको थिइनँ. तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो त्यसपछि चाहिँ हामीले हामी साथीभाइहरू सल्लाह गर्यौं र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ.
1: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
2: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ. वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहेँ. भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ. अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग लगभग म व्यावसायिक राजनीतिमा थिएँ. यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो. अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढेको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ.
1: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेको छ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
2: होइन, यो त बिल्कुल फरक हुने नै भयो. व्यावसायिक राजनीति र यो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो. धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्ला जुल्ला छन्, केही कुराहरू फरक छन्. अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो.
1: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
2: होइन, अब यसको सुरुवाती हुँदैछ, सुरुवात हुँदैछ. जस्तै मैले अब पर्साएकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ. अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ. मैले चाहिँ पर्सा एकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ, त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाइको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ शुरूआती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो, त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ अहिले।
1: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता वाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा थियो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र वाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषय वस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले वाचा पूरा गर्दै जाने हो भविष्यमा?
2: होइन, मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै वाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भने त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने, त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो, त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पार सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने, अब यो त मैले मात्रै होइन समग्र मेरो पार्टीले भने, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौँ, करार पत्र भनेर भन्यौँ, वाचापत्र भनेर भन्यौँ, वाचापत्र भन्नाले अब वाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा वाचा भनेपछि गर्नै पर्ने कुरा, त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ, धेरै वाचा मैले गरिनँ।
1: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला पाँच वर्षभित्रमा?
2: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै वाचा गरिएको छ, हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ।
1: तपाईँले अघि जुन रंगशालामा पैसा परेको कुरा र सिर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवत बीचमा यो उद्योग विभागले त्यहाँ ज जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन, यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मातत्कै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
2: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामीले सरकारलाई निर्देशन दिने होला, जस्तै अब त्यो सिसिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगी व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गराउँदै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ,
1: सांसदले
2: आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
1: त्यो अनुभव भयो प्रारम्भिक चरणमै। तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो, र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ?
2: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन, अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए, मैले त इभेन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल घुम्टाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पार्टीको जाति रह्यो अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ मैले नजानेको कुराहरू मलाई सिकाइदिनु होला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ
1: सिकाउनुभएपछि
2: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो
2: निर्वाचन जितिसकेपछि
1: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कति पटक तपाईँको सम्वाद भयो टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा
3: बारे जवाफ मागेको भन्दै कसको पालामा कालापानी लिपुलेख र लिम्पियाधुरा भारतले प्रयोग गरेको हो भनेर सोध्नु भएको छ प्रधानमन्त्रीले भने जस्तै नदी किनारका भूभाग केही भारतको यता आएको र नेपालको पनि भारततर्फ गएको दावी गर्दै नापी विभागमा गएर बुझ्न आग्रह गर्नुभएको छ
4: बारम्बार तपाईँहरू लिम्पियाधुरा लिपुलेखका कुरा गर्नुहुन्छ यो कसको पालामा गएका हुन् महोदय भन्नुहोस् त तपाईँहरू कसले दिएको त्यहाँ मोटर बाटो चल्न दिएको भारतले अधिकरण कसको पालामा गरेको कसलाई दोष दिँदै हुनुहुन्छ र यो क्रस उसले गर्दाखेरि नदी किनारमा चाहिँ धेरैहरू जग्गाहरूको भूभाग केही इण्डियाको यता आएको केही इण्डियाको उता गएको र नेपालको पनि उता र यता भएको अवस्था हो यसलाई ठूलो इस्यू बनाएर अहिलेसम्म इस्युमै हुनुहुन्छ यसलाई राम्ररी बुझ्ने अध्ययन गर्ने प्रयास गर्नुहोला नाति विभागमा जानुहोला
3: सांसद भण्डारी त्यतिमा मात्र रोकिनु भएन संसदमा विरोधै विरोध भएको गरेको भन्दै विपक्षी दलको सरकार भएका बेलामा केही काण्ड नै सुनाउनुभयो नक्कली भूटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उहाँले नागरिक बेच्ने सांसद किनबेच गरेको बालुवाटार जग्गा बेचेको लगायतका काण्ड मच्याउने दिन अब गएको बताउनुभयो आफू 8-9 कक्षा मात्र पढ़ेको सांसद नभएको भन्दै उहाँले सम्हालिएर बोल्न विपक्षीलाई चेतावनी दिनुभयो
4: दोषी छौ हामी भन्नुहोस् के को दोषी छ कुन कुरामा प्रतिस्पर्धा गर्नुहुन्छ हामी तयार छौ र हामी हाम्रै सत्ता पक्षका प्रधानमन्त्री पार्टी सभापतिज्यूलाई के भन्नुपर्छ हामी तयार छौ तर देश बनाउनु पर्छ है साथी अब ती दिन गए आफ्नै सभासद किन्ने बेच्ने घोटाला गर्ने मान्छे त बेचिदिने जग्गै बेचिदिने बालोटारभित्रको अरू त कुरै छोड्दिन मान्छे बेचिदिने भने यो पनि कहीँ हुन्छ यस्तो पनि बाँकी केही राख्यो
3: भण्डारीको उक्त अभिव्यक्ति बारे विपक्षी दल नेकपाकी सांसद पार्वती दुईकले कुन काण्डको कुरा गरेको भन्दै जवाफ माग गर्नुभयो
5: यो अपमानजनक शब्द तपाईँले जसरी बोलिराख्नु भएको छ यसमा हाम्रो पनि आपत्ति छ को नेता हो काण्डै काण्डले भरिएको यहाँ प्रश्न बनाइदिन आग्रह गर्दछु तपाईँहरू पनि कति पढी लेखेर आउनु भएको छ त्यो पनि हिसाब किताब इतिहासले देखाउनेछ इतिहासको अवमूल्यांकन नगर्न म आग्रह गर्दछु आफू पनि पछाडि फर्केर हेरौं
3: त्यसै गरी श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले पनि कसले के काण्ड गरेको हो छानबिन गरेर देखाउन चुनौती दिनुभयो
6: यो सदन भनेको कसैको पिवा होइन यहाँ विभिन्न कुराहरू उठ्छन् आफूले सुन्न चाहेको कुरा मात्रै उठ्छ भन्ने छैन अब कुन चाहिँ नेताले कहिले के भ्रष्टाचार गरेको हो त्यो कुरा तपाईँहरूको सरकार छ खोलेर दोषी उप कारवाही गर्नु र अबदेखि हामी मान्दैनौ भन्न खोज्नु भएको के हो मैले त्यो कुरा बुझिनँ तपाईँले मानेर के हुन्छ नमानेर के हुन्छ है हाम्रो बोल्न पाउने अधिकार हो हामी बोल्छौ तपाईँ पनि तपाईँको चाहिँ सार्वभौम जनताले सुनेको मान्छे हामी पनि सार्वभौम जनताले सुनेको मान्छे बोलाउन यहाँ मूल्याङ्कन गरिरहेको छ जनताले कसले के बोल्दैछ बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस् र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु
3: त्यसअघि पनि रासोपाकी सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणाले बैठकको शुरूमा बोलेका साम्पाङका शब्दप्रति आपत्ति जनाउँदै त्यस्ता शब्द रेकर्डबाट हटाउन नै माग गर्नुभएको थियो
7: मेरो विनम्र अनुरोध मान्यज्यूलाई हाम्रो मान्य हर्क साम्पाङ राईज्यूलाई किनभने यो कोरा लाउने यातना दिने दिनुहुन्न भनेर कानून ल्याउने व्यक्ति मध्येमा म पनि पर्छु वर्षौं मैले चाहिँ एडभोकेसी गरेर यो गरिमामय सदनमा कोरा जस्तो शब्द आफ्नो जनतालाई चाहे अपराधी होस् चाहे जेसुकी होस् कोरा लाउने यो शब्द चाहिँ उपयुक्त भएन यहाँले चाहिँ ती शब्दहरूलाई सुधार्नु पर्यो र यस्ता शब्दहरू चाहिँ हाम्रो उसबाट चाहिँ रेकर्डबाट हटाउनु अनुरोध गर्दछु
8: नेपाल परिवेशमा शेखर गोल्छासँग 1 करोड धरोटी माग लगायतका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवनभरको

0: ढुक होइन ढुक हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका अधिकांश सांसदले ग्यासको अभाव र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले उद्योग मन्त्री स्वयंले ग्यास बाँड्न हिँडेको भन्दै आपत्ति जनाउनु भएको छ राज्य प्रणालीको क्षयीकरण गर्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न उहाँले प्रधानमन्त्रीसँग माग गर्नुभयो कुनै व्यक्तिलाई दया गरेर होइन राज्यको व्यवस्थापन खोजेको ओलीले बताउनुभयो
5: उहाँले त अहिले व्यक्तिगत तवरबाट उहाँको दया दिए जस्तो दुई चारजनालाई ग्यास बाँडेर हिँडिराख्नु भएको छ राज्यको दया होइन हामीले व्यवस्थापन खोजेका हौ सभामुख महोदय र अर्को कुरा राज्य प्रणालीको यसरी क्षयीकरण गर्न मिल्दैन उहाँको काम भनेको आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने हो अनुगमन गराउने हो वितरण संयन्त्रलाई गर्ने हो तर उहाँ व्यक्तिगत रूपमा उहाँको विरोधमा कुन कुन मान्छेहरूले लेखिरहेको छन् तीन तीनको घरमा चाहिँ ग्यास पुर्याइराख्नु भएको छ यस्तो प्रधानमन्त्रीज्यूले यस्तो मन्त्रीज्यूलाई स्पष्टीकरण सोध्नुपर्छ र यो समस्या सम्बोधन हुनुपर्छ
4: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले त ग्यास शीर्षकमा कविता नै सुनाउनुभयो
6: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस हातमा छ क्यास तर बजारमा छैन ग्यास पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी तीनवटासम्म भरिभरि सिलिन्डरका ग्यास अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास सरकार भन्छ पुग्नेछ ग्यास जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु यिनका मनको पीडा म कहाँ गई पोखु लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमालय फेटी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो
4: देशभर ग्यासको अभाव भइरहेका बेला नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले ग्यास निकाल्न सकिने दैलेखको आयोजनाको ताला कहिले खोल्ने भनेर सोध्नु भएको छ केपी ओली सरकारले 2082 साल मंगिरबाट परीक्षण उत्पादन शुरू गर्ने र त्यसको तीन महिनामा व्यावसायिक उत्पादन थाल्ने योजना बनाए पनि यो सरकार आएपछि चासो नदेखाएको भन्दै ग्यासका लागि घाँटी तन्काउने भन्दा पनि दैलेखको ग्यास उत्खनन गर्न ताला खोल्न आग्रह गर्नुभयो
7: जलजलेमा 112 अर्ब घनमिटर मिथेन ग्यासको स्टोरेज छ त्यो स्टोरेजमा तालचा लगाएर राखिएको छ म सरकारलाई प्रश्न गर्न चाहन्छु त्यो तालचा कहिले खुल्छ देशव्यापी रूपमा ग्यासको हाहाकार बढेको बढै छ सरकारका मान्छेहरू ग्यास आउने बाटोतिर घाँटी तन्काएर कहिले ग्यास आउँछ भनेर हेरिराख्नु भएको छ ग्यास आएको छ कि छैन थाहा छैन तर बजारमा ग्यास किन्न पाइँदैन सभामुख महोदय अविलम्ब दैलेख जलजलेको मिथेन ग्यास स्टोरेजको तालचा खोलियोस्
3: रौतहटको देहा देवाही गोनाही नगरपालिका एक करुनिया स्थित लाल बकैया खोलामा नुहाउने क्रममा आज तीन बाल बालिका बेपत्ता भएका छन् आज दिउँसो खुलामा नुहाउने क्रममा बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार स्थानीय करमे आलमका छोरा रमतुल्लाहा हिसी अकतरकी छोरी सपनम खातुन र शेख खुर्सैदकी छोरी सई रौशन खातुन बेपत्ता भएका हुन् सबै 10 वर्षभन्दा कम उमेरका छन् सो घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय देहावी गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 प्रहरी र जिल्लास्थित सशस्त्र प्रहरी बलका 14 टोली उद्धार कार्यमा प्रयोग गरिने रबर बोटसहित घटनास्थलमा परिचालित भए पनि हालसम्म बालबालिकाको अवस्था अज्ञात छ बेपत्ता बालबालिका खोजी र उद्धारका लागि सुरक्षाकर्मी सहित स्थानीयले खोज तलाश जारी राखेका छन्
4: पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा परि ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइएको छ गत साउन 14 गते गएको हिम पहिरोमा परि ज्यान गुमाएका किली पेम्बा शेर्पा किलु ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमान मार्फत आज काठमाडौँ ल्याइएको हो। दुर्घटनामा ज्यान गुमाएका पूर बहादुर गुरूङ युक्ताको शव पनि साउन 21 गते नै नेपाल ल्याइएको थियो। उनको अन्त्येष्टि समेत भइसकेको छ। सोही हिम पहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको शव पनि बेलायत लगिएको छ। उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायतमै लगिएको हो। दुर्घटनास्थलबाट अझै एक नेपाली एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा 6 नेपाली सहित 10 जनाको ज्यान गएको थियो।
3: बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुनासाथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई प्रभावकारी बनाउने भएको हो। आज काठमाडौँमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीड़ित तथा पीड़ित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिनुभयो।
4: व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले 1 करोड़ रूपियाँ धरोटी माग गरेको छ। आज विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग 1 करोड़ रूपियाँ धरोटी माग गर्ने आदेश दिएको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज यस्तो आदेश दिएको विशेष अदालतले जनाएको छ। गोल्छा विरूद्ध नेपाल सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अभियोग पत्रमा उनलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीको अध्यक्षको हैसियतमा कम्पनीको रकम ब्रोकर नम्बर 55 मार्फत शेयर खरिदमा प्रयोग गरेको तथा व्यक्तिगत रूपमा समेत ठूलो रकम उपलब्ध गराएको आरोप लगाइएको छ। आफू विरूद्ध मुद्दा दायर भएपछि गोल्छा आज विशेष अदालतमा उपस्थित भएका थिए।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
9: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै स्थानमुनि, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
8: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म शुरू हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौं।
9: स्थान रिकुटी मण्डप काठमाडौँ। नाइमा नेपाल मोबिलिटी
8: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जेएनजी आन्दोलन शुरू भएको झण्डै एक वर्ष पुग्नै लाग्दा कमन जेएनजी नेपालले बालिन सरकार विरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। संगठनका अध्यक्ष विकेश सारी आज प्रेस विज्ञप्ति जारी गर्दै भदौ 23 गते फेक शासन विरूद्ध असल शासन नारासहित देशव्यापी प्रदर्शन गर्ने उल्लेख गरिएको छ।
3: राष्ट्रिय मानवाधिकार आयोगले विगत 12 दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय र सरकारसँग भएका सहमतिको कार्यान्वयनको माग गर्दै यादव माइतीघरमा अनशनरत छन्। आयोगले गरेको अनुगमनका क्रममा लामो समयको अनशनका कारण यादवको शरीरमा सुगर रक्तचाप घट्दै गएको र अवस्था गम्भीर बन्दै गएको पाइएकाले 12 दिन बितिसक्दा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै वार्ता र उपचारको व्यवस्था मिलाउन भनिएको हो।
4: एक दशकभित्र देशभर 5G सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्रोडब्याण्ड सुधार योजना नेपाल रोड टू 5G को मस्यौदा सार्वजनिक गरेको छ। नेपालमा 5G सेवा शुरू र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको उक्त योजनाले शहरी क्षेत्रमा यसै वर्षदेखि सन् 2035 देशभर 5G पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखेको हो।
3: चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 65 वर्षीय मंगले बोटिरहेका छन्। आज बिहान करिब 5 बजे मर्निङ वाकमा निस्किएका बेला भरतपुर महानगरपालिका 28 जितपुरमा उनलाई बाघले आक्रमण गरेको थियो। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरमा रहेको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुनिँदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजना सकुशल उद्धारमा पर्न सफल भएका छन्। पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत गृहमा सुरक्षा गार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका 6 पोखरे बगरका 55 वर्षीय दीपक बरुवाल खेमराजको कार्यस्थलमै शव भेटिएको प्रहरीले जनाएको छ।
4: जापान पठाइदिन्छु भन्दै 115 जनाबाट 2,80,00,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका 7 चाङथलीका 29 वर्षीय प्रतीक बुढा थोकिरहेका छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पूर्जीका आधारमा हिजो बुटवालबाट पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो। बुढा थोकीले ग्यार्सवी इन्टरनेशनल नामक कन्सल्टेन्सी मार्फत 115 जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट 2,80,00,000 रूपियाँ रकम लिएको आरोप छ।
3: साताको दोस्रो शेयर कारोबार दिन आज निप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। पछिल्लो 3 कारोबार दिनदेखि घटिरहेको निप्से आज 0.79 अंकले बढ़ेर 2641 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,67,00,000,000 कारोबार भएको बजारमा आज 4,11,00,000,000 शेयर किनबेच भएको छ। आज 133 कम्पनीको शेयर मूल्य बढ्दा 122 कम्पनीको शेयर मूल्य घट्यो भने 20 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय तोकिएको छ। उहाँको अनुपस्थितिमा मुद्दा चलाएर सिरियन अदालतले उहाँलाई मृत्युदण्डको सजाय तोकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अदालतले करिब 5,00,000 मानिसको ज्यान गएको 14 वर्ष लामो सिरियाली द्वन्द्वका क्रममा मानवाधिकार विरूद्धका र युद्ध अपराध गरेको अभियोगमा आज दोषी ठहर गरेको हो। यही मुद्दामा असदका काकाका छोरा आतिफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनलाई दक्षिणी प्रान्त दारामा दमनको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सोही दमनपछि विद्रोह र देश गृह युद्धमा परिणत भएको थियो। सन् 2024 डिसेम्बरमा विद्रोहीको आक्रमणपछि असद सत्ताच्युत हुनुभएको थियो। यससँगै सिरियामा उहाँको परिवारको दशकौं लामो कठोर शासन अन्त्य भएको थियो। विद्रोही लडाकुहरू राजधानी दमास्कसतर्फ अघि बढ़ेपछि असद देश छाडेर भाग्नु भएको थियो। उहाँ हाल रूसमा रहेको बताइएको छ। असदको शासनकालमा सुरक्षा अधिकारी रहेका अतेफ नाजिबलाई पनि अदालतले मृत्युदण्डको सजाय फैसला सुनाएको छ।
3: युक्रेनमाथि आक्रमण गर्न रूसले आफ्ना सहयोगी उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक क्षेपणास्त्र प्रयोग गरिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गर्नुभएको छ। युक्रेनको दक्षिण पूर्वी शहर जापोरिजियामा भएको पछिल्लो रूसी आक्रमणमा उत्तर कोरियाली क्षेपास्त्र प्रयोग गरिएको जेलेन्स्कीले बताउनुभयो। उक्त आक्रमणमा कम्तीमा 6 जनाको मृत्यु भएको र 19 जना घाइते भएको दावी गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत अहिले संयुक्त अरब इमिरेट्स यूएई र क्यानाडा बीच प्रतिस्पर्धा भइरहेको छ। स्कटल्याण्डको डुण्डीमा जारी खेलमा यूएईले क्यानाडा सामु जितका लागि 283 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले 6 विकेट गुमाएर 282 रन बनाएको हो। उसका लागि राहुल चोपड़ाले अभिजित रहँदै 127 रनको शतकीय इनिङ खेले। हरप्रीत सिंहले 81 रन बनाए। मोहम्मद सहदात 20 रन बनाएर आउट भए। क्यानाडाका कलिम सानाले 3 तथा जहिद सिरजादले 2 विकेट हात पारे। अहिले क्यानाडाले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा क्यानाडाले 5 ओभरको खेल सकिदा 2 विकेटको क्षतिमा 39 रन बनाएर खेलिरहेको छ।
3: र इण्डियन प्रिमियर लीग आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका क्रिकेटर अभिषेक पुरेल बलात्कार अभियोगमा पक्राउ परेका छन्। विवाहको आश्वासन दिई एक महिलासँग शारीरिक सम्बन्ध राखेको आरोपमा पश्चिम बंगालको हुगली प्रहरीले उनलाई पक्रेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुनसरी सिराहा घटनामा ज्यान गुमाएका 4 जना शहीद घोषित। एम्बुलेन्स र सब वाहनमा लाग्ने 2 प्रकारका कर छोड़ दिने मन्त्री परिषदको निर्णय।
3: संसदले बिजनेस नपाउँदा विपक्षी प्रधानमन्त्रीकै आलोचनामा केन्द्रित। एक सांसदको अभिव्यक्ति हटाउन अर्का सांसदको माग। ज्ञान सभा बारे आशिकाको कविता।
4: रौतहटमा पौडी खेल्ने क्रममा 3 बालबालिका बेपत्ता। खोजी कार्य जारी। ब्रोड पिकमा ज्यान गुमाएका 3 आरोहीको शव नेपाल ल्याइयो।
3: सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय। युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर।
4: र विश्वकप लीग टू क्रिकेटमा यूएईद्वारा क्यानाडा सामु 283 रनको लक्ष्य। क्यानाडा जवाफी ब्याटिङमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा। चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन।

0: एबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्तारूढ र विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप,
1: भान्जामा ग्यास छैन, जनता महँगीको मारमा छन्,
2: वर्तमान सरकारले कहाँबाट उत्तर दिइरहेको छ,
0: के कांग्रेसले असन्तुष्ट पक्षको आग्रह बमोजिम महाधिवेशन सम्बन्धी कार्यक्रम रोक्छ,
3: एउटा शिक्षाको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन,
0: महामन्त्री गुरुराज घिमिरे र सिरियाका पदस्थ राष्ट्रपति बसर अल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: सिरियाको एउटा अदालतले देशमा चलेको गृहयुद्धका क्रममा मानवता विरूद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बसर अल असद सन् 2024 आफ्नो परिवार सहित रूस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्यूडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौ भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अबेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 भन्दा बढ़ी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका

0: सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ़ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंगो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
1: देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालन

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि, हरिको नामले अलि बढ़ी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: तपाईँ आफै राष्ट्रिय राजनीतिमा प्रवेश गरेको लामो समय नभइसकेको अवस्थामा अलि ठाडो खालको उडान भयो, राजनीतिक उडान होइन, कस्तो लागिरहेछ त्यहाँबाट अगाडि बढौं?
1: ठाडो उडान त नभनौं, किनभने म पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा जिल्ला सभापतिको रूपमा संयोजकको रूपमा, त्यसपछि जिल्ला भेला मार्फत चाहिँ सभापति चुनिएर अनि फेरि यो जिल्ला अधिवेशनबाट चाहिँ पर्सा जिल्ला सभापतिको रूपमा अनुमोदित भइसकेको अवस्था हो। त्यस कारण यसलाई ठ्याक्कै ठाडो त नभनौ होइन, राजनीतिमा रहेर बुझेर आएको हो।
0: भनेको 81 सालमा चाहिँ रासोपा पर्साको जिल्ला सभापतिको रूपमा तपाईँ चुनिनु भयो, छानिनु भयो।
1: हजुर हजुर।
0: त्यस पछाडि दोस्रो कार्यकालको लागि पनि तपाईँ नै निरन्तर रहनुभयो। तपाईसँग राजनीतिक चेतना अथवा केही गरौं भन्ने त्यो जोस जाँगर अलि उहिलेदेखि थियो, अवसर ढिला पाउनुभयो अथवा तपाईँले ठिक समयमा ठिक अवसर अथवा ठिक खालको जिम्मेवारी पाउनुभयो लाग्छ?
1: अनि म चाहिँ नि होटल तथा पर्यटन व्यवसायीको भूमिकामा पहिले रहँदै गर्दाखेरि पनि थोर बहुत राजनीतिक चेतना त थियो नै, तर अब कुन चाहिँ अब त्यति बेलाको अवस्थामा, तत्कालीन अवस्थामा अब सबै राजनीतिक दलहरू हेर्दाखेरि उस्तै, सबै राजनीतिक दलहरूप्रति जनताको वितृष्णा, त्यस कारण ठ्याक्कै अब चाहिँ राजनीतिमा छिर्ने, राजनीतिमा आउने मुड बनाएको थिइनँ। तर पछि चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रा आदरणीय सभापति रवि लामिछानेज्यूको नेतृत्वमा चाहिँ जब यो पार्टी स्थापना भयो, त्यसपछि चाहिँ हामीले हामी साथीभाइहरू सल्लाह गर्यौं र मलाई पनि यो पार्टीको नीति र यो पार्टी यो हाम्रो चाहिँ सभापतिज्यूले गर्न खोज्नुभएका चाहिँ कामहरू देखेर म पनि प्रभावित भएँ, त्यसकारण म राजनीतिमा आएको हुँ।
0: त्योभन्दा अगाडि राजनीतिमा लाग्नुपर्छ अथवा यो खालको यात्रा हुन्छ भन्ने तपाईँले सोचेकै, त्यो परिकल्पना गरेकै, सपना बनाएकै थियो कि अलि आकस्मिक जस्तो भयो?
1: होइन, यो ठ्याक्कै राजनीति भन्दा पनि म चाहिँ होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्षको रूपमा पनि म लगभग 6 वर्ष त्यसमा रहेँ। वीरगंज उद्योग वाणिज्य संघमा पनि म 2 कार्यकाल बसे र होटल तथा पर्यटन व्यवसाय महासंघको चाहिँ केन्द्रीय सचिवको रूपमा पनि रहे। भनेको मतलब मैले यो सांगठनिक राजनीतिमा म नभए पनि यो व्यावसायिक मेरो आफ्नो मेरो फिल्डमा त्यसलाई पनि एउटा राजनीति नै भन्नुपर्छ। अब केन्द्रीय सचिव अनि त्यसपछि उद्योग वाणिज्य संघको कार्यकारिणी समिति, होटल तथा पर्यटन व्यवसाय संघ पर्साको अध्यक्ष भनेपछि लगभग म व्यावसायिक राजनीतिमा थिएँ। यो चाहिँ यो मूल राजनीति भनौँ, यसमा चाहिँ आउँछु भने ठ्याक्कै अब थिएन, तर अब यो उचित समय थियो, अब यो देशको लागि केही गर्नुपर्छ भन्ने युवाहरू सबै त्यो अगाडि बढेको अवस्था थियो, त्यस किसिमले म चाहिँ राजनीतिमा आएको हुँ।
0: व्यावसायिक जीवनबाट राजनैतिक जीवनमा आउँदै गर्दाखेरि त्यो लय मिलेको जस्तै भइरहेछ कि केही त्यस्तो अन्यल अथवा दुविधा जस्तो पनि हुँदो रहेछ सांसद भइसकेपछि?
1: होइन, यो त बिल्कुल फरक हुने नै भयो। व्यावसायिक राजनीति र यो जो मूलधारको राजनीति, देशको राजनीति त ठ्याक्कै फरक हुने नै भयो। धेरै कुराहरू चाहिँ अब चुनावमा चाहिँ होमिनीदेखि लिएर अब साथीभाइहरूसँगको एउटा संगठन निर्माणदेखि लिएर अब केही कुराहरू मिल्लाजुल्ला छन्, केही कुराहरू फरक छन्। अहिले चाहिँ संसदको रूपमा पनि अब चाहिँ नयाँ भएको कारणले गर्दाखेरि अलिक फरक अनुभव त हुने नै भयो।
0: पर्सा एकबाट निर्वाचित भइसकेपछि हुन त लामो समय भएको छैन यो संसदको यात्रा, अहिलेसम्मको अवस्थामा मैले पर्सा एकका जनतासँग अथवा त्यहाँको नागरिकसँग यो वाचा गरेको थिएँ त्यो पूरा हुन थाल्यो बिस्तारै, अथवा मैले काम गर्न थालेँ भन्ने हो कि अझै त्यो कामको बारेमा भन्ने बेला भइसकेको छैन?
1: होइन, अब यसको शुरूआती हुँदैछ, शुरूआत हुँदैछ। जस्तै मैले अब पर्सा एकबाट म निर्वाचित हुँदै गर्दाखेरि नारायणी रङ्गशालाको कुरा उठाएको थिएँ। अब अहिले त्यो नारायणी रङ्गशालामा चाहिँ 15-16 करोड बजेट छुटिएर अब चाँडै नै त्यो टेन्डर भएर त्यो काम पनि अगाडि बढ्छ। मैले चाहिँ पर्सा एकबाट निर्वाचित हुँदै गर्दाखेरि नारायणी अस्पतालको कुरो उठाएको थिएँ, र त्यसको पनि अब डिपिआरको चरणमा गइसकेको छ, त्यसलाई पनि धेरै परिवर्तन गर्नुपर्ने छ। निर्वाचनमा हुँदै गर्दाखेरि सिर्सिया नदीको कुरा उठाएको थिएँ, त्यो पनि अब सिर्सिया नदी सरसफाईको कुरा उठाएको थिएँ, त्यो पनि एउटा चाहिँ सुरुवाती चरणमा प्रवेश गरिसकेको छ। अब विशेष गरेर केन्द्रीय रूपमा जुन सुशासनको कुरा छ, त्यो केन्द्रीय रूप सुशासनको कुराले त सबै क्षेत्रलाई जिल्लालाई छुने नै भयो। त्यस कारणले गर्दाखेरि त्यहाँका जनताले हाम्रो चाहिँ यो नयाँ अनुभूति गर्न सुरु भइसकेको अवस्था छ।
0: त्यो तपाईँले निर्वाचनको बेलामा जुन प्रतिबद्धता बाचा गर्ने हुन्छ नि हरेक सांसदले, हुन त सांसदको काम कानून निर्माण गर्ने हो भनेर सैद्धान्तिक रूपमा थियो भनेर बहस गर्छौं, तर चुनावको बेलामा पुल पुलिसा बाटोघाटोको कुरा गरिएन भने सायदै नागरिकले अहिले नै मतदान गर्ने स्थिति भइसकेको छ कि छैन सायद अर्को बहसको विषय होला। संख्यात्मक रूपमा हेर्ने हो भने तपाईँको त्यो प्रतिबद्धता र बाचा दर्जनौं संख्यामा छ कि अथवा सीमित विषय वस्तु मैले भनेको छु त्यो भित्र रहेर नै तपाईँले बाचा पूरा गर्दै जाने हो भविष्यमा?
1: होइन, मैले यो राजनीतिमा आउँदै गर्दा मैले एउटा के सिकेँ भने धेरै बाचाहरू गर्नुहुन्न, धेरै गर्न नसकिने कुराहरू बोल्नुहुन्न, जनतालाई झुक्याउनुहुन्न, किनभने अहिलेसम्म पुराना राजनीतिक दलहरूले त्यही गरे, गर्न सक्ने कुरा पनि भने, गर्न नसक्ने कुरा पनि भने, घर घरमा चाहिँ ग्यासको पाइपको कुराहरू पनि जोडिदिन्छु भनेर त्यो पनि भने, पानी जहाजको टिकट चाहिँ अर्को वर्ष हामी यहीँबाट काट्ने हो भने त्यो पनि भने, त्यस कारणले गर्दाखेरि यही पुराना राजनीतिहरूले गरेका गल्तीहरूबाट चाहिँ हामीले सिक्ने हो, त्यो गल्तीहरूबाट उहाँहरूले गरेको गल्तीको चाहिँ हामीले चाहिँ पार सिक्दै गर्दाखेरि त्यही गर्न नसकिने कुरा नभन्नु पर्ने रहेछ, अझ गर्न सक्ने। अब यो त मैले मात्र होइन, समग्र मेरो पार्टीले पनि, हामीले त अब त्यो चाहिँ घोषणापत्र पनि भनेनौँ, करार पत्र भनेर भन्यौँ, बाचापत्र भनेर भन्यौँ। बाचापत्र भन्नाले अब बाचा भनेपछि अब एउटा नर्मली बुझ्ने भाषामा बाचा भनेपछि गर्नै पर्ने कुरा, त्यसरी चाहिँ केन्द्रीय लेभलबाट पनि म त्यसरी प्रशिक्षित भएँ र मैले चाहिँ स्थानीय लेभलमा पनि मैले त्यही प्रशिक्षण अनुसारै मैले चाहिँ एउटा राजनीतिबाट जानेको बुझेको अनुसारै मैले गरेँ, धेरै बाचा मैले गरिनँ।
0: जति गर्नुभएको छ त्यो पुरा गर्ने नै विचार गर्नुभएको छ होला पाँच वर्षभित्रमा?
1: हो, होइन, त्यो गर्न सक्ने किसिमले नै बाचा गरिएको छ। हुन त तपाईँले भनेको जस्तै एउटा संसदको चाहिँ संसदीय भूमिका अलग्गै हुन्छ।
0: तपाईँले अघि जुन रंगशालामा पैसा परेको कुरा र सुर्सिया नदी जो वर्षौंदेखि दुर्गन्धित भएको बारेमा सम्भवत बीचमा यो उद्योग विभागले त्यहाँ ज जसले गल्ती गरेका छन् केही उद्योगहरूलाई कार्यवाहीको लागि परिपत्र गरेको त्यो निर्णय गरेको पनि हामीले सुन्यौं, होइन, यो सबैमा सांसद प्रत्यक्ष संलग्न हुँदो रहेछ कि अथवा सांसद पृष्ठभूमिमा हो निर्णय गर्ने चाहिँ फेरि सरकार मार्फतकै निकायहरू हुँदो रहेछन्? तपाईँको यो प्रारम्भिक चरणको अनुभवले चाहिँ के बताउँछ?
1: अब हामीले अब जस्तै म संसद छु, म संसदीय समितिमा छु, संसदीय समिति मार्फत हामीले सरकारलाई निर्देशन दिने होला। जस्तै अब त्यो सिसिया नदी फोहोर भइरहँदा प्रदूषित भइरहँदाखेरि हामीले अब संसदीय समिति मार्फत त्यहाँका उद्योगी व्यवसायीहरूलाई सचेत गराउनेदेखि लिएर अब सम्बन्धित सरकारी निकायहरूलाई चाहिँ त्यहाँनिर चाहिँ उचित कदम चाल्न, व्यापारीहरूलाई सचेत, व्यवसायी उद्योगी व्यवसायीहरूलाई सचेत गराउन, यदि उहाँहरूले त्यो सचेत गराउन गराउँदै पनि मान्नु भएन भने केही निर्णय लिन पनि हामी त्यसरी चाहिँ निर्देशन दिइरहेका हुन्छौँ। त्यस कारणले गर्दाखेरि संसदको अब चाहिँ अब यो प्रत्यक्ष कार्यकारी भूमिका नभए पनि चाहिँ संसदले आफ्नो भूमिका पनि राम्रोसँग निभाइदियो भने धेरै कुराहरू गर्छ।
0: सांसदले
1: आफ्नो भूमिका धेरै भूमिका निभायो भने पनि धेरै काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ।
0: त्यो अनुभव भयो प्रारम्भिक चरणमै। तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला, अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनु भयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो, र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगबाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो। निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि त सबैको साझा हुनुभयो, म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलि बढी ध्यान जाँदो रहेछ?
1: होइन, मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन। अब त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता त हाम्रो मेरो हुने नै भए। मैले त इभन म जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरिरहेका प्रदीप यादव पूर्व मन्त्रीज्यू र अनिल रुङटाजीलाई पनि मैले प्रत्यक्ष फोन गरेर अब यो चुनावको हार जित भन्दा पनि अब चुनावमा मत कसले बढी ल्यायो र कसले कम ल्यायो भने त्यो पार्टीका त्यो रह्यो। अब मैले चाहिँ यस क्षेत्रमा चाहिँ म अब निर्वाचित हुँदै गर्दाखेरि मभन्दा तपाईँ पहिला निर्वाचित भएको कारणले गर्दाखेरि तपाईँबाट मैले धेरै कुरा सिक्नुपर्छ, मैले नजाने कुराहरू मलाई सिकाइदिनु होला भनेर पनि मैले उहाँ चाहिँ प्रदीप यादवजीलाई फोन गरेको थिएँ।
0: सिकाउनु भएपछि
1: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्दै हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
0: त्यतिखेर निर्वाचनको बेलामा टेलिफोन सम्वाद तपाईँले गर्नुभयो।
1: निर्वाचन जितिसकेपछि
0: त्यस पछाडि चाहिँ जितिसकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव र रुङ्गाटासँग कतिपटक तपाईँको सम्वाद भयो, टेलिफोनमा अथवा प्रत्यक्ष रूपमा?
1: मेरो अनिल रुङ्गाटाजीसँग त लगभग धेरै पटक नै सम्वाद भइरहेको छ र प्रदीप यादवजीसँग चाहिँ एकपल्ट प्रत्यक्ष भेटघाट पनि भयो, बीचमा त्यही एक दुई पटक फोन भयो होला।
0: उहाँहरूले उठाएका विषयवस्तुहरू पनि तपाईँले पूरा गर्नु परिराखेको अथवा उहाँको निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा हो?
1: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै हामी भइहाल्यो,
0: जितिसकेपछि तपाईँ साझा हुनुहुन्छ,
1: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, यहाँका जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यस कारण हाम्रो सबै साझा समस्याको रूपमा आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
0: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
1: सदनमा?
0: हजुर,
1: मैले सदनमा 9 पटक जति 8 पटक जति मैले आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका शून्य समय विशेष समय गरेर 8-9 पटक जति मैले आफ्नो विचारहरू राख्ने मौका पाएँ।
0: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
1: यहाँले भन्नुभयो जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
0: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
1: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। अब तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, त्यसभन्दा बाहेक मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले समग्र देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ, सरकारलाई जानकारी।
0: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो 100% त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
1: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बिथोलिन खोज्दै गर्दाखेरि बिथोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो र हामी गयौँ र हामीले त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरिदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू चाहिँ फैलाउनेदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसमा सफल पनि भयौं।
0: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
1: अब हामीले त पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै चाहिँ अब एउटा राजनीति तपाईँले भन्नुभएको जस्तै अब राजनीतिक चाहिँ
0: कुनै
1: राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो, तर त्यसमा भन्दा पनि हामीले एउटा सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भावका